0: साथ जुड़गी आहे असाडा ते तुहाडा ए साथ इंशाल्लाह जरा है 8:30 तई होसी। नजरीनो सामईन आज दीवार है इतवार दी सितंबर ते महीने दी 6 तारीख है रबीउल अव्वल दे सोने ते बाबरकत महीने दी 23 तारीख है ते बदरो दे महीने दी 22 तारीख है। हमेशा दिवांग सजनो असरा ए प्रोग्राम फुला भरी चंगेर तरतीब दी तहसारे स्टेशन मैनेजर जनाब मोहम्मद नाजमान खटक ते मैं को आग दे हिन मोहम्मद आदिल सियाल अपने आरजे अपने बिरादा मोहब्बत वरा सलाम कबूल करे सो। जी सजनो क्या हाल हिन ठीक ठाक इवे खैर ते आफियत नाल हिवे उम्मीद करे ना के सारे सजन ठीक हो सो खैर ते आफियत नाल हो सो चंगे भले हो सो खुशियां नाल जरा है अपनी जिंदगी पे लंघेंदे हो सो कि थई कोई नफरत की थई कोई बवगाज हसद की ना नो सी दिल जरे हिन मोहब्बत को लू भरे होसन ते खुशियां खुशियां होसन। तेरे बिरा दी भी सजनो ये दुआ है कि जिथा जिथा जरे जरे कोने च भी मेरी आवाज पहुंचदी पई है शाला सारा ते खुशियां दिया बारिशां वसन मोहब्बतां ढेर होवन नफरत दूर दूर तक नजर ना आवे। जी सही बारिश दा जिक्र थी गया ता रात जरा है अल्लाह पाक ने बारिश अता कीती है काफी तूफानी किस्म दी तेज बारिश आई अल्लाह को दुआ है कि जरे कच्चे घरां दे विच रहंदे हन जरे गरीब लोग उन्हां दो भी अमान होवे ते हर कैंदो अमान होवे। मौसम तो बड़ा सोहना थी गया सही बारिश दे नाल करोकना है मंगदे खड़े हसे कि अल्लाह ताला खैर चंगई दी बारिश अता करे चा ताकि गर्मी दी शिद्दत भी खत्म थी वे ते जरा है घाह वगैरह जरा है वह भी सरसाब थी आवे ता अल्लाह पाक ने बारिश ता अता की दी है ते बारिश दी वजह कोलो सही क्योंकि गलियां दी विच बाजारां दी विच काफी ज्यादा पानी खड़ा है जैन दी वजह कोल थोड़ा आंदे हुए मैं भी लेट थी गया हाँ अज असहरा तुरा साथ जरा है थोड़ा लेट स्टार्ट थिया है ता इंदु ते माजरत हुआ हाँ ते सजनो तुसा हाल सुनो ठीक ठाक ही वे खैर अफियत दे नाल ही वे उम्मीद करे ना कि सारे सजना ने नाश्ता कर कीता होसी ते अपने अपने काम कारोबार दी तरफ टुर पै होसो ते जेरे सजन जेरा है घर बैठे हिन अज इतवार है छुट्टी दी दीवार है असा को सुनदे पै हिन ता उन्हों को भी जरा है प्रोग्राम दे विच खुश हम दीद आखसा उन्दे इलावा सही जिथा भी आवाज पहुंचदी पई है चाहे असरा सोना टांग है टांग दे चारों अतराफ सोने सोने सारे देहात हिन गरे सारे हिन या उन्दे कोलू हट के डेरा इस्माइल खान है सरेकिस्तान पट्टी दे जितने भी सरायकी इलाके हिन या वल उन्दे इलावा पंजाब है सिंध है बलूचिस्तान है आजाद कश्मीर है या वत असरा नाल जरा है शुमाली वजीरिस्तान जनूबी वजीरिस्तान असरे रावण आले सजन हिन सारा को सरायकी प्रोग्राम फुलां भरी चंगेर दी विच सत बिस्मिल्ला जी आया नू खुश आमदीद पखैर रागले वेलकम ते मरहबा। जी सही जेरे सजना ने सकू हुन ट्यून कीता है हुन सुन दे पहन उन्हां को भी सत बिस्मिल्ला ते अगर सही असा को तुसा गड्डी ड्राइव करेंदे होए असा को सुनदे पे हिवे तो वल तुहारे को बिनती है अरदास है कि अपना सीट बेल्ट भी बदो चा ते अपनी जरी फोकस जरा है अपनी ड्राइविंग ते रखो ते ताकि जरा है कोई हादसा पेश ना आवे। तो सही उम्मीद करे ना कि सारे सजन ठीक ठाक हो सो खैरियत हो सो असारे जितने भी मामा बहनी हैं ना जरे फजर दा नाश्ता तैयार करके सारा दा नाश्ता तैयार करके ते अपने घर वालों को जरा है खुश कीती बैठे हुए तो आपको भी जरा है मैं सराय की प्रोग्राम फुलां भरी चंगेर दी विच खुश आमदीद आता हाँ। जी सही बारिश दे नाल मौसम डाढ़ा सोहना थी गया है हर तरफ जरा है हुण इंशाल्लाह हरियाली नजर आसी जिवें के तुहाको पता है कि बारिश दे बाद फुल बूटे निकल आंदे हैं ते दिल बाग बाग हुंदा है ता अल्लाह कोलू दुआ है कि कोई ऐसी बारिश भी वस है जिंदे नाल के रहमत दी बारिश जिंदे नाल के असारे दिलां दे विच बोगस हसद ओ भी मिट वंजे ते सारे गुनाह भी धुल वंजन। जी सही सरायकी प्रोग्राम फुलां भरी चंगेर तुहाडा अपना प्रोग्राम है अपने प्रोग्राम दे विच सजन भी शामिल थी सकदे हन अपना फीडबैक दे सकदे हिवे मेरे सोहणे सोहणे सजनो अज जिवें सोहणा मौसम बना खड़ा है इवें सोहणा मौसम बना खड़ा है जिवें तुसा सोहणे हिवे जिवें तुसा मन मोहणे हिवे अल्लाह पाक तुहाको भी हमेशा इवें निखर होया ते खुश आबाद रखे। अपने प्रोग्राम दे विच शामिल थीवण दे वास्ते तुसे जरा है अरे अपने राइट मैसेज वैसो आरिटी लिखसो स्पेस दसो सोना ना आपड़ा आपड़ी धरती आपड़ी वसु आपड़े इलाके दा सोना ना ते साको 85-83 दुते सेंड कर छुड़े सो ते यावत अगर तुसा कॉल करना चाहते हिवे तो सेरे स्टूडियो दा नंबर है 09635114888 इन दुते तुसा कॉल करे सो इनशाला त्वरा भिरा त्वरा आरजे मुहम्मद आदिल सियाल त्वरी कॉल गिनसी त्वरे नाल खील गप वी लासी जी सही आज तुसा इंदी विच होसो के जरा है आज देखन सारा भिरा सारे वास्ते केड़ा उनवान घिन के आया है ता ए सही बिल्कुल तां की सारे सजन बैठे होंदे हैं कि देखन केड़ा जरा है ना टॉपिक जरा आज केड़ी गाल दुते जरा है सारा भिरा गाल करे सी ताके असा वाला उ गाल दुते तुसा भी सोच विचार करके ते काल करेंदे हिवे तो सही जरा है अज सारा जरा उनवान है ओ एह के वक्त होवे या कोई बहिशा होवे जरले गुजर वंजे कोई शक फिट वंजे हाथ कोल निकल वंजे ता इंसान डाढ़ा पछतांदा है इंसान डाढ़ा मुंजो होंदा है परेशान होंदा है लिहाजा असा कुछ चाहिदा है कि अस जरा है कोई भी शह को अपने हाथ कोलू न वंजो चाहे ओ वक्त है चाहे ओ कीमती कोई भी शह है तो अज जरा ई उनवान दुते गल करे सू के अगर असा वक्त को कीमती बनावना है तो उन्दे वास्ते असा को के करना पोसी जी सही वरके आदन के हिक वक्त दी मिसाल लेने हिन कि जिमे हाथ दी विच मुट्ठी दी विच रेत को मैं पकड़ो चाहना ते इंसान बहु आख है कि मैं इकू रेत को मैं संभाल गिनसा इकू मैं पकड़ गिनसा लेकिन ओ आहिस्ता आहिस्ता थींदी थींदी थींदी ओ आखिर सुरेक वेंदी है निकल वेंदी है सजनो वक्त की मिसाल भी इवें है कि ए वरा फंगू घुलदा वेंदा है रे तंगू सुरगदा वेंदा है जे ओ होशियार आदमी ओ है अच्छे जहन आदमी ओ है जै वक्त को कीमती बना छोड़ा है ते जै सजनो वक्त को जाया कर छोड़ा है ऊ पछतांदा रह वेंदा है वक्त को सही कीमती बनावण दे वास्ते असा को मुख्तलिफ जरा है तरीका दे नाल आपड़ा जरा है वक्त को कीमती करना पोसी वक्त को कीमती करने दे वास्ते की करना पोसी आज सही इंदु ते गाल मुहाड़ करे सो जी सही नंबर सेरा आन थी चुका है ते सजना दे भी काल दा सिलसिला जारी थी गया ए ध्यान देखन सारे नाल पहले पहले लाइन ते कोने अस्सलाम वालेकुम
1: वालेकुम सलाम आदिल सियाल साहब
0: बिस्मिल्लाह सही बिस्मिल्लाह सजना
1: गान कुलाती गाल के ना ते इलाका रण सही तहसील कुलाती का
0: माशाल्लाह सही माशाल्लाह
1: पर सोनी महफिल कौन दे बैठे प्रोग्राम ते मगर चांद बैठे उसको
0: माशाल्लाह ए दसो
1: रात चांद दे बारिश थई है लेकिन सारे पासे बारिश दा माहौल बने लेकिन बारिश थई नहीं
0: अच्छा यानी के तुस
1: साले ठंडी हवा जेरी है सारे पासे आनी पई है ते बहुत मजा आंदा
0: वाह सही सारे पासे ठंडी हवा होवे ये सराय की प्रोग्राम दी खुशबू होवे कुलाची तई ते बड़ी दूर दूर तक वेंदी है सही
1: बड़ी ठंडी हवा है बहर उन खेत अज बैठा भर रहे है ते चक्कर नहीं खता वदा ना पैर वसा करा वास्ते
0: माशाल्लाह माशाल्लाह
1: जो फितरत दे करीब में रहा ना कोशिश करे ना
0: बहुत जंगा करें दे वही वजह कोल तो तुसा माशाल्लाह जे रहे जरा फिट भी रहंदे वे क्योंकि फितरत दे नजदीक रहंदे वे
1: बाकी वक्त को सगाल करेंगे पहले
0: जी सही वक्त को कीमती बनावना चाहिए उन्दे
1: इन्दे बारे में थोड़ी देर गाल करा चा ना
0: जी जी बिल्कुल बिल्कुल
1: जरा वक्त है ना ए रुकदा तो कदा भी नहीं ना
0: बिल्कुल सही
1: एक ऐसा रोक तो नहीं सकते
0: जी जी
1: लेकिन जितना थी सके अस ज्यादा मेहनत करूँ जेरे काम असर करने वक्त करूँ अस ए सुस्ती न करूँ जो लाजा आराम करूँ चाह लाजे के बाद लगे वैसू ए कद न करूँ जेरे काम सारे जिन्ने हिन उन्हें को सब पूरा करूं
0: बिल्कुल बिल्कुल
1: समाते जेरा वक्त जेरा है वह जाया नथी सी
0: जाया नथी सी वक्त की इम्तिहान
1: इसके अलावा वक्त जेरे फजूल सैया हिन जिंदगी दे विच उन्हें का थोड़ा जेरा आसा परे रहूं
0: बिल्कुल बिल्कुल जे
1: मोबाइल थी गई ते बेफायदा जेरा है इसको इस्तेमाल न करो अगर जरूर आसा न हो गए
0: उन्हें टाइम जाया थी ना है
1: इसके अलावा जेरा है बे जितने सरगर्मियां सारे ही फजूल दोस्तों ने बामोन है फजूल बाजार है फिर रहने इन थोड़ा जरा इंतकाब या करूं थोड़ा जरा इन का बचूं
0: बिल्कुल बिल्कुल एक
1: अलावा जरा है जेरे कौमा वक्त को जय नहीं कीता ओ कौमा अगू ते गए था जेरे वक्त को जाया कीता वह पीछे हाथ मलर था कोई जरूरत ही को नहीं
0: बिल्कुल
1: जेरे वे नहीं सही करूं
0: लगी बने था बिल्कुल बिल्कुल ते रमजान कुलाची साहब वक्त आखदे ने के डाढ़ा तेजी दे नाल गुजरदा वेंदा है इंदे वास्ते پلاننگ بھی تو ضروری ہے کہ میں وقت اگ دن کے قیمتی لوگ وہ ہیں جنہ وقت واسطے ہی شیڈول بنایا ہوندا ہے. جی سی کال ڈراپ تھی گئی رمضان کلاچی صاحب علاقہ رنزئی تو سیرن لین تے ہن سونی گال پہ کریندے ہن. سجنوں بالکل ایویں گال ہے کہ وقت دے بارے چ آندا کہ ایک بہترین کام ہے کہ انسان اپنے واسطے ایک ٹائم ٹیبل بنا چھوڑے. ادن کے جہرے لوگوں نے اپنے واسطے ٹائم ٹیبل بنایا ہویا ہے, ایک شیڈول بنایا ہویا ہے کہ سویرے میں اٹھنا ہے, نماز پڑھنی ہے, تلاوت کرنا ہے, ایک گھنٹہ میرا رب دے واسطے ہے, ان دی وچ میں عبادت کرنی ہے. ول ان دے بعد انہوں نے ایک گھنٹہ جرا ہے ورزش واسطے رکھا ہوا ہوندا ہے, ان دے بعد کچھ ٹائم ناشتے واسطے رکھا ہوا ہوندا ہے. صحیح میں اپنی گال کو بالکل اتو کل کنٹینیو رکھے سا. کال آندی پی, کال گننے لیکن کون ہے؟ السلام علیکم.
1: السلام علیکم.
0: وعلیکم السلام. سونے بھرا گسرائے کی پروگرام وچ خوش آمدید. اپڑا اپڑے سونے
1: شاہ رحمت اللہ
0: علیہ. کتو کل سائیں؟ شیخ اتار کو اکبر بھرا. لگدا ہی میں رات بارش تو ڈسٹرب کیتا ہے تے ہن ہی میں تھوڑا جی ستے پیا وے لگدا ہی میں ہے.
1: بارش بارش نہیں تھئی
0: سر. اچھا بارش نہیں تھئی؟
1: نہیں بیٹھا دیتا دیا وا یہ.
0: اچھا ماشاءاللہ ماشاءاللہ واتا سر. اچھا
1: بارش بارش کئی کو گانا سنایا تولے گا
0: کیرا ہوئے
1: تولے گا پمخا جیسا پمخا جیسا
0: پمخا دے شاہ. لیکن اسا تہاڈے نال جڑے پے فی الحال پمخا دے شاہ نہ آگ دے. انشاءاللہ تو کو گیت سنے سن سنی. لیکن اے ہے جو وقت دے بارے گال کرن پے تسا وقت کو ضائع کرن دے وے یا قیمتی بنے دے وے اون دے بارے کے آگ سو سہی
1: بس قیمتی ہے جو کہ اپنے جان دے فوج کیتا. دم نہ چایا.
0: بالکل بالکل. اچھا او فائدے چے. ٹھیک ہے اکبر بھائی, بڑی مہربانی پروگرام میں شامل تھی ہون واسطے اپنا فیڈ بیک دے ہون واسطے.
1: مہربانی
0: مہربانی. جی سہی ٹائم ٹیبل دے حوالے نال گل بھی کریندے پے ہیں کہ وقت کو کیمی قیمتی بنایا وان سکدا ہے. نال ہی نال سجنا دے کالا بھی گندے پے. السلام علیکم.
2: وعلیکم السلام.
0: سرائی کی پروگرام پھلاں بری چنگھیری چ اپڑے سجن کو خوش آمدید. اکساں سونا کون کیری جا تو سر نلی ٹائم لین دے
2: تارے کلی ائی تے اپسی کلے چ
0: تارے کلی صاحب کیا حال ہیں؟ ٹھیک ٹھاک ہی وے؟
2: جی سرائی کی.
0: جی جی ماشاءاللہ. پروگرام کیویں اچھا لگدا پی ہے سرائی کی پروگرام؟
2: جی شکر ہے بڑا اچھا لگدا. بڑو جتری جی دیوارے واسطے چھوٹی موبائل تے میں کہ چلو ایف ایم سن گنو.
0: چنگا کیتا وے. تو تارا محبت ہے پیارے جاندے اسا مشکور ہیں. تارے کلی صاحب وقت دوتے گال کرے نے بہیں کہ وقت انسان دے ہاتھ کول نکدا ویندا ہے. اگر کوئی نوجوان تارے کول مشورہ گنے کہ وقت کو میں کیویں قیمتی بناواں تے کیڑا مشورہ دے سو؟
2: اسا تے وقت دے قدر کرے نے جو سات بارہ صحیح ہے او لوک آدن کپڑے نہیں سوک دے نا. بارہ چیز.
0: جی جی.
2: تے میں ہاں دو بھی کپڑے دے لئی کرے رہنا اکثر.
0: اچھا
2: میں اکدم میرے کپڑے بارش والے دی وی سوکھ تے میں رات لئی کپڑے اتری کرنے.
0: اچھا تے اے دسو اگر وقت دے اوتے کپڑے استری نکی تے ونجن تے وات اگلے کے اگ دن کے انسان کو پریشانی تو ہوندی ہے نا اگر وقت دی اگر ایسا قدر نہ کروں تے وقت تے کپڑے استری نہ تھی ونتا.
2: اے وقت تے کرے نے انشاءاللہ. اگر بجلی ہوے تے کار گنے. اگر بجلی نہ ہوے تے وات گیلا نہ کرن.
0: ہاں وات تے ہی علی گال وات تو مجبوری ہے نا سائیں. ہاں ٹھیک ٹھیک. بڑی مہربانی. جی جی
2: سنگتی آدن میں کپڑے نہ دو لے کا تیرے نہ سکتے میں کہ یہ کپڑے چیز اور میں رات لے اتری کرے سا انشاءاللہ.
0: انشاءاللہ ارادے جن کے پختہ ہوں ہیں. بالکل ارادے توارے پختہ ہیں انشاءاللہ. اللہ پاک توارے احساس ضرور دے سی.
2: بارے دبار ہوا اول دیا نا ہوا تے سکوے نہیں
0: سکوے دے ہی نا. اللہ پاک توارے کو خوش رکھے. اللہ پاک توارے ہنری چھو توارے مالش برکت سٹے سہی.
2: آمین
0: آمین. بہت مہربانی.
2: جو دوست کلاچی جو لیندا پہ کلاچی دا میں اصل رہائشی.
0: جی جی
2: او گال ٹھیک کرتا پیا.
0: اچھا ٹھیک ٹھیک ٹھیک ٹھیک.
2: ہلو
0: لگدا ہی میں نال نال کپڑے بھی دھوندے کھڑے ہوئے تے نال نال سارے نال لین تے ہی آواز ہی میں محسوس تھئی ہے.
2: یہ وا لگا پیا کپڑے ترے جوڑے دو چھنے بس ترے چار آنے پئے.
0: اچھا اچھا ٹھیک ہے صحیح. تسا اپنے کام گزارے
2: بھائی کرن مشین تے نہ کریں دا.
0: اللہ پاک تو کو ہمیشہ ہمت عطا کرے تے صحت تے رکھے سائیں. بہت مہربانی بہت مہربانی. جی سائیں سجن وی سہ کو سن دے پین. دیکھو سائیں ای پیار کو دیکھو ای محبت کو دیکھو کہ ایک بندہ پانی دے وچ ہتھاں دے نال کپڑے پیا دھوندا ہے لیکن نال نال او اپنا پروگرام بھی سندا پیا تے ول پروگرام وچ کال بھی کیتی پیا. سائیں ای محبت ای پیار کو میں کیڑا نہ لیواں. سارے جتنے بھی سجن ہیں چاہے اساڑیا ماما بہنیا ہن یا بھرا ہن جڑے اتنا پیار دیندے ہن میں انہاں کو دل کولوں جڑا ہے نا دنیا دے سکدا کہ اللہ پاک تواڈی زندگی بھی پھلاں ورگی بنا دے وے تے جڑی آخرت ہے او بھی پھلاں وانگو ہووے تواڈے اعمال کولوں تواڈے اخلاق کولوں ہمیشہ موتی ربیل تے گلاب دیاں خوشبو آون جی سہی وقت دے حوالے نال گفتگو کریں دے پیا سے کہ وقت انتہائی قیمتی شے ہے تے جتنے بھی میں کوئی ٹم نوجوان سن دے پے ہیں جتنے بھی سن دے پے ہیں تاں اے گل کرن ضروری سمجھے سا کہ وقت کو قیمتی بناون دے واسطے وقت کو ترتیب دیونا پوندا ہے جویں کہ سجنوں اسا تہاڈے سامنے پروگرام گن کے آنے ہاں نا جویں ہن سرائیکی پروگرام پھلاں بھری سنگر اسا تہاڈے سامنے کریں دے پے تے اسا وی پروگرام کو وقت کو بہتر بناون واسطے او کو کئی حصاں دی ڈیوائڈ کیتا ہوندا ہے کہ این حصے دی وچ اساں سٹارٹ گننا ہے این حصے دی وچ اساں کالاں گننے این حصے دی وچ گفتگو کرنی ہے این حصے دی وچ تو کو انٹرٹین کرنا ہے تا این حوالے دے نال جہرے لے وقت کو ترتیب دیتا ویندا ہے تا پروگرام اچھا تھی ویندا ہے ایویں ہی سہی جویں تسا سکول وچ پڑھدے ہوئے یا کہ مدرسے وچ پڑھدے ہوئے اتو تسا ڈٹھو سی کہ ایک ترتیب دیتی ویندی ہے ایک ٹائم ٹیبل بنایا ویندا ہے کہ سویرے اتنے بجے کول گن کے اتنے بجے تک اسمبلی ہو سی جہدے وچ اچھی اچھی گالیاں تہاڈے تک کیتے ویندن ول اوندے بعد پیریڈ ڈیوائڈ کیتے ویندن کہ اتنے اتنے منٹ دے فلاں پیریڈ ہن اتنے منٹ دا فلاں پیریڈ ہے وچالے دی وچ اتنے منٹ دی جڑا ہے ریسس ہو سی بریک ہو سی ود اندے بعد اتنے پیریڈ تے اندے بعد فلاں فکس ٹائم تے چھٹی تھی سی تے ایندے کول صحیح این شے دا اندازہ تھیندا ہے کہ او جہری جاد تے صحیح پیریڈ ہون وقت تے تو او وقت دی قدر کرن دی وجہ کول او ادارہ ہوندا ہے او نکھر ویندا ہے او ادارے دے وچ پڑھن والے سٹوڈنٹ بھی جڑا ہے نکھر کے نکلدے ہیں لین تے دے دین دے گھنسے نال کون ہے السلام علیکم
3: وعلیکم السلام عادل شاہ صاحب کیا حال ہے جی چنگا ودے وے
0: الحمدللہ میں اپنے سونے تے میٹھے بھرا کو پروگرام وچ خوش آمدید دادا میرا میٹھڑا بھرا کون کیڑی جا تو گل کریندے پے وے
3: شیخ اتار جو رمضان شوری گال کریندا سی
0: رمضان شوری صاحب شیخ اتار تو تسا جی وہ شیخ اتار جی وے کوٹ خداگ تو ارد گرد گمل سارے علاقے جی میں کیا حال ان سائی
3: ٹھیک ٹھاک ان الحمد للہ تے اسا مزدوری تے لگے پے دیہاڑی تے تے سمندری کوئی دوار پاک وار توار نام کی دم توارا
0: جی جی او تے میرے رشتہ دار ان سی دوست
3: او سمندری تو کو دا سلام دے نبی اے خدک کی تو جیرے تے سعادت میں دعا سلام دے نبی اے
0: وعلیکم سلام وعلیکم سلام میرے سجنا تئی سجنو میرا وی جرا ہے سلام ضرور پہنچا سی
3: ٹھیک
0: ورکا الحمد للہ چنگا ہے اللہ پاک دا احسان ہے تسا سارے ٹھیک ٹھاک ہی ویسے بالکل سائیں یہ محبت ہے یہ پیار ہے کہ جرے ویلے بھی شیخ اتار دا نام دے تو کوٹ خدق کو میں نال ضرور جے رہے ویلکم کرے نا پروگرام وچ یہ پیار ہے جی جی
3: مہربانی خیر ہوئی جے رکھنا بس زیادہ گل تے نہ کر دے
0: بڑی مہربانی
3: سی جے رکھنا چھنکے اندر بے جلدی کرو
0: جی صحیح جی صحیح اللہ پاک تو کو خوش رکھے صحیح بڑی مہربانی پروگرام میں شامل
3: کرنا مہربانی جی
0: جی سہی سجن ہن دور دور تو اساڈے نال جڑ دے پین ان ٹائم پروگرام کو پسند کریں دے پین جی سہی وقت جہرا آدمی دیکھو مزدوری والے اساڈے یار دوست اساڈے سجن بھی سارے نال ان ٹائم لینتے ہن تا جہرے ویلے تسا ڈٹھو سی کہ بندہ ٹائم تے اپنے اڈے تے پہنچ ویندا ہے تے اتھاں وقت تے بندہ پہنچدا ہے تا او بندہ کام تے او کو مستری جے رہے اپنے نال گن کے تے ویندا پیا ہوندا ہے تا اے سہی ایک وقت دی قدر کرن دے نال ہے اون دے علاوہ اگر تسا کتھیں یہ کرنا ہے بل جمع کراونا ہے یا کتھیں اپنی فیس جمع کراونی ہے بینک ونجنا ہے اگر تسا وقت تے پہنچ گیا ہیوے تو تہ کو تکلیف گھٹ چاونی پوندی ہے یا کتھیں نادرا دفتر تسا ونجنا ہے تو اتو تسا ڈٹھو سی کہ جہرے ویلے تسا پہلے پہلے پہنچدے ہیوے نا سائیں تا لائن دے وچ پہلے پہلے تہاڈا جڑا ہے نمبر آندا ہے تسا جلدی فارغ تھی ویندے ہوئے وقت آ کے تسا اپنے بہ وی کام کار نمٹا سکدے ہوئے لیکن اگر انسان وقت تے نہ پہنچے تو وقت او کو اتھا پریشانی دا سامنا کرنا پوندا ہے پہلا مسئلہ جڑا ہے ਉਹ ਇਹ ਕਿ ਕਾਫੀ ਦੇਰ ਲਾਈਨ ਚ ਇੰਤਜ਼ਾਰ ਕਰਨਾ ਪੈਂਦਾ, ਖੜਨਾ ਪੈਂਦਾ। ਵੱਲ ਉਹਦੇ ਬਾਅਦ ਖੜੇ ਖੜੇ ਖੜੇ ਖੜੇ ਉਹਦੇ ਬਾਅਦ ਜਿਹੜੇ ਘਰ ਤੋਂ ਬੰਦਾ ਆਉਂਦਾ ਤਾਂ ਕੋਈ ਦੂਜਾ ਕੰਮ ਵੀ ਨਹੀਂ ਕਰ ਸਕਦਾ, ਕਾਫੀ ਲੇਟ ਹੁੰਦਾ। ਤਾਂ ਇਹਦੇ ਕੋਲੋਂ ਇਹ ਸ਼ਾਇਦ ਅੰਦਾਜ਼ਾ ਲਓ ਕਿ ਵਕਤ ਦੀ ਕਿਤਨੀ ਅਹਿਮੀਅਤ ਹੈ, ਵਕਤ ਤੇ ਪਹੁੰਚਣਾ ਚਾਹੀਦਾ ਹੈ। ਅੱਛਾ, ਉਹਦੇ ਨਾਲ ਅਗਰ ਡਿੱਠਾ ਵਾਂਗੇ ਸਹੀ ਤਾਂ ਜਿਤਨੇ ਵੀ ਅਸਾਡੇ ਯਾਨੀ ਕਿ ਫਿਤਰਤ ਕੋ ਡਿੱਠਾ ਵਾਂਗੇ, ਕੁਦਰਤ ਦੇ ਮਾਹੌਲ ਕੋ ਡਿੱਠਾ ਵਾਂਗੇ, ਸੂਰਜ ਸਵੇਰੇ ਵਕਤ ਤੇ ਨਿਕਲਦਾ, ਵਕਤ

0: मजा करने पर गांध वाट नो पश्चिम रहना है तू हिंद को रहना है तब पश्चिम समाज ने यानी तू को हिंद को नहीं समाज ने
1: यो तो सारा शुभाले फिजान ना जरा लगता है सारा हैं सही
0: कोई
1: गाल सारी दिल ते लगी है के ना
0: حقیقت بہت مزہ آیا کیسن سن کے پائیں دے لڈ بہت اچھا رزلٹ ہاں بہار بندہ پٹے نے کیسن میری کیسن سیرپ دی چیز دی دی کیسن پلس تے
1: ہاں کیسن طاقت پلس شفا درد ہضم سیرپ ٹھیک ہے جناب سارا زعفرانی سارے زعفرانی صابن سارا ملکی صابن تو دل کیا تے کیری شا گنسو جلے پیسے تو کول اکٹھے تھی سن تا
0: اچھا ہاں شا گنسو اللہ
1: اچھا یار شا گنسو ٹائم دا انتظار فی الحال ہیں جی
0: بالکل
1: بالکل شکریہ نواز شریف بھائی کہہ رہے تھے کہ آپ کا پروگرام جو ہوتا ہے وہ بہت قیمتی پروگرام ہے تو یہ بہت بڑا کمپلیمنٹ ہے ضروری نہیں ہوتا کہ جو بھی کال کرنے کے لیے آئے بھائی اس نے ہماری پروڈکٹ خریدی ہو بعض اوقات ہم بھی بک جاتے ہیں کسی کے اوپر نا ہماری باتیں بک جاتی ہیں ہم ان کے لیے قیمتی ہو جاتے ہیں یہ بھی ہمارے لیے قابل فخر بات ہوتی ہے تو بھائی ہمارے ساتھ نام مجھے وقت بھول گیا کہ ان کا نام کیا تھا اینی ہاؤ جناب اچھا جی آپ لوگوں کے میسیجز بھی میرے پاس موجود ہیں ان کو بھی پروگرام کا حصہ بنائیں گے اور ساتھ ساتھ میں آپ کی کالز بھی لے رہے ہیں تو ایک اور کالر ہے ہمارے ساتھ اور ان کو موقع دے رہے ہیں جی السلام علیکم جی وعلیکم السلام وعلیکم السلام میں نے کہا کون ہے ہمارے ساتھ نام بتائیں گے اپنا
2: سلیمان گل کریں گا نیو کینٹ یہ شکر ہے کل تیرے نمبر اصل نوٹ کر گیا سے پہلے سگن
1: اچھا پہلے مسئلہ رہا ہے ہن یاد کر چھوڑو کینٹ ڈی اے خان گول سر
2: یہ شکر ہے تاں گلا انکل دا یہ شکریہ ادا کرنے ہیں
1: ہاں انہوں نے سکو اکھے کہ بھئی ایک تاریخ دسی کرو دوجا ایسا ایسا نمبر ہی دسا کرو
2: اچھا کیسن یو کم ویٹ کم پیٹ ہو کیری ہے
1: ویٹ کم پیٹ کم
2: جی جی وہ
1: کتنے مل رہی ہے ہاں بالکل چگلے دے نال 500 فاروق جنرل سٹور ہے ٹھیک ہے سی فرحان جنرل سٹور امان جنرل سٹور ہے تے سارے اپنی آؤٹ لیٹ ہی اوندے آس پاس ہی ہے اوندے پیچھے ہے کیسن شاپ ٹھیک ہے سی تو مل ویسے تو سائیں کہیں دکان تے ونجو تو ویٹ کم پیٹ کم چھوٹی 15 دی والی بھی مل سوے تقریباً 400 تک تے مہینے والی 700 روپے دی تو کو مل سی ٹھیک ہے سر ضرور سر ضرور بہت مہربانی سر تھینک یو جناب ہمارے ساتھ بھائی تھے کینٹ سے اچھا جی آپ لوگوں کے میسجز کو بھی پروگرام کا حصہ بناتے ہیں اور مجھے کہتے ہیں خلیل تابع شمان جناب اور آج پاٹ پور والے ہمارے ساتھ نہیں ہیں آج آپ ہماری آواز سن رہے ہیں گلوبل ایف ایم 91 ڈیر اسمل خان اور ٹانک میں 88.4 کے اوپر ایک ساتھ براہ راست پروگرام ہے ڈیر اسمل خان میں ہماری پروڈکٹ میں ہمیشہ شروع ہوتا ہوں ظفر آباد سے ظفر آباد کیسن کا مین ہب ہے یہاں پر جتنے یوزر ہیں کیسن کے شاید کسی اور کمپنی کے ہوں گے جتنے کیسن کے ہیں الحمدللہ اور بلیسنگ پیپل ہیں وہ جن کی آنکھیں کیسن کے اوپر کھل چکی ہیں اور آج مجھے ایک دکاندار نے کال کی حاجی جنرل سٹور والے نے کہ کہتے ہیں بھائی ایک بھائی آئے ہمارے پاس اور وہ آپ کی کریک کریم لینے کے لیے آئے ہوئے تھے تو میں نے کہا کیسن کی تو اتنی چیزیں بکتے ہیں آپ صرف کریک کریم لینے کے لیے آئے ہیں تو اس نے کہا بالکل جی ہم پروگرام سنتے رہتے ہیں اس کا تو وہ کہتے ہیں ایک کریم لینے آیا تھا 6 پروڈکٹ لے کر گیا تو کہتے ہیں کہ کیسن کا اب ہمارے پاس صبح شام بس کیسن کے کسٹمر ہیں بہت شکریہ ظفر آباد والوں کا جو ہماری ہر ایک پروڈکٹ کو حاجی زری جنرل سٹور خروٹی پلازا کے سامنے خرید رہے ہیں ٹھیک ہے نا اس کے علاوہ الفیصل مارکیٹ کے اندر جو ہے عبد الرحمان جنرل سٹور بھی ہے جناب وہاں سے بھی آپ خرید سکتے ہیں لیکن مین ہم نے یہ بنایا ہوا ہے تو آپ یہاں پر جائیے گا ہاضمہ کنٹرول سیرپ آپ کو یہاں سے ملے گا ویٹ کم پیٹ کم طاقت پلس یہاں سے ملے گی شفا درد آپ کو یہاں سے ملے گا کیسن کے پرفیومز بڑا پرفیوم چھوٹا پرفیوم سارے آپ کو ادھر سے ملیں گے اس کے ساتھ ساتھ ہماری ساری کریمیں جیسے گلوٹا وائٹ کریم ہے جیسے کریک ریلیف کریم ہے جیسے ہینڈ اینڈ فٹ وائٹنگ کریم ہے اور جیسے کہ کیسن زعفرانی نائٹ کریم ہے آپ کو یہاں پر ملے گی صابن ادھر شارٹ ہیں ابھی ٹھیک ہے جناب ہمارے 7 قسم کے صابن ہیں تو اس میں سے ان کے پاس ابھی صرف 3 ہیں بلکہ پورے ڈیرے میں سب کے پاس ہی 3 صابن ہوں گے 4 جو ہیں جس میں ایک اپٹن صابن ہے दूसरा कोजिक एसिड है, तीसरा राइस शाइन सोप है, और चौथा जो है, चौथा कौन सा है, मिल्की साबुन। ये चार शार्ट हैं, और इसकी वजह ये नहीं है कि ये शार्ट हैं, इनकी हमने पैकेजिंग इंप्रूव की है, मल्टीनेशनल स्टैंडर्ड की हमने क्राफ्ट कार्ड के अंदर इन साबुन की पैकिंग तैयार की है, जो देखने में आपको बहुत प्यारी लगेगी, बहुत आउट क्लास और बहुत प्रीमियम किस्म की पैकेजिंग इस वक्त हम आप लोगों के लिए लेके आ रहे हैं। पहले भी साबुन की जो पैकिंग थी वो बहुत ही प्यारी थी, आउट क्लास थी, लेकिन अब हमने इसको क्राफ्ट के अंदर डिजाइन करवाया है, तो उसमें टाइम लग जाता है, चूंकि सात साबुन हैं और एक एक का अगर चार चार हजार, पांच पांच हजार भी बने तो यू समझ लें कि 40-50 हजार जो है उसकी डब्बी तैयार होनी होती है, क्योंकि सारे वेरिएंट हमने आपको देने हैं ना। तो साबुन इस वजह से हर जगह शार्ट है, टांक में भी ग्लूटा नहीं मिल रहा होगा, हमें हर रोज ऑर्डर आते हैं, डेरा में हर कोई ग्लूटा साबुन मांग रहा है, नहीं है, पहाड़पुर में बेतहाशा डिमांड है, नहीं है, ठीक है जनाब, क्योंकि उसकी पैकेजिंग हम न्यू लेके आ रहे हैं, तो उसमें टाइम भी हमारे लिए कोई एक महीने का लग गया उसको रेडी करने में। सो होपफुली इसी जुमेरात को या नेक्स्ट जो वीक स्टार्ट होगा हफ्ते वाले दिन से सारे सोप्स आपको मिलेंगे, ठीक है जनाब, सारे के सारे जाफरानी, समैत, मिल्की, गो पिंपल, हमारे सात किस्म के साबुन है, और जो सर्दियों के साबुन है वो हमारा मिल्की साबुन है भाई, और हमारा राइस साबुन है, जो आपके चेहरे के ऊपर खुश्की नहीं आने देंगे, और अगर आपने चेहरे को खुश्क होने से बचा लिया ना तो आप पूरी सर्दियां खूबसूरत रहेंगे, और अगर आपने खुश्की का इंतजाम ना किया और वही घिसे पिटे साबुन आप अपने चेहरे के ऊपर लगाते रहे जो मुंह को पाउडर कर देते हैं, खुश्क कर देते हैं, आपकी स्किन फटेगी सर्दियों के आते ही, और फिर उसको सेट करते करते आपके तीन महीने निकल जाएंगे। तो सबसे पहले अपना केयर करनी है आपने, क्योंकि सर्दियों के आने से पहले ठंडी हवाएं चलती हैं, वो आपकी स्किन को जो है फाड़ देती हैं और आपको नुकसान होता है। तो जनाब अपने ढेर सारा ख्याल रखिए केसन के प्रोडक्ट्स के साथ, और कौन है हमारे साथ मैसेजेस को प्रोग्राम का हिस्सा बनाते हैं, हाजी जरी का मैंने आपको बोला है, डेर असमिल खान में, इसके अलावा जो है आड़ा रोड के ऊपर मौलाना अलाउद्दीन साहब के मदरसे के सामने है,
3: कुदरत खजाने ओस्ता पलास,
1: जी जनाब वहां पर आप खान कॉस्मेटिक से हमारे सारे प्रोडक्ट हासिल कर सकते हैं, न्यू बनू चुंगी के अंदर जो है कराची कॉस्मेटिक है, और श्री यूसुफ अड्डे के ऊपर मेन चौक के ऊपर जाहिद शॉपिंग सेंटर, और जो श्री यूसुफ मजार वाली गली है उसमें है उमर जनरल स्टोर। बहुत शुक्रिया यहाँ पर जितने लोग रहते हैं जनाब, धड़ाधड़ आप लोग केसन के प्रोडक्ट खरीद रहे हैं। सलमान खान हिम्मत से मौजूद हैं, बहुत शुक्रिया भाई शहजादे प्रोग्राम का हिस्सा बन रहे हैं। एक और मैसेज है जिन्होंने कहा हुआ है, हाय हाय हाय, सिर्फ हाय बोला हुआ है और कुछ नहीं बोला, और एक दफा फिर से हम जो है एक अखबार जितना बड़ा मैसेज पढ़ने जा रहे हैं, किसका हो सकता है भला, अंदाजा लगाइए किसका मैसेज होगा जो अखबार

इस हवाले से आपके सामने एक छोटी सी कहानी रखते हैं, एक छोटी सी नहीं बल्कि दो रख लेते हैं और तीसरी फिर आखिर में बयान कर लेंगे। छोटी छोटी सी हैं और हर कहानी में आपको एक बेहतरीन बेस्ट लेसन मिलेगा। एक घर के अंदर बीवी बैठी थी, खाना पका रही थी, मतलब चपातियां पका रही थी, रोटियां पका रही थी। कुछ देर हुई तो दरवाजे पर दस्तक हुई। सुन रहे हैं ना जी, खाना पका रही थी, घर के अंदर अकेली थी, खाना पका चुकी थी, रोटी पका रही थी। जब रोटी पका चुकी तो यकीनी बात है इंसान अपनी चीजें संभालता है, तो इसी असना में दरवाजे पर दस्तक हुई। इसने आवाज लगाई कि दरवाजे पर कौन है। उसने कहा, मैं फकीर हूं, अल्लाह के नाम पे कुछ दे दो, बहुत भूखा हूं, और अगर आप अच्छाई करेंगे, अगर आप मुझे कुछ खाने के लिए दे देंगे तो मैं आपके लिए दुआ करूंगा, अल्लाह पाक दुनिया और आखिरत में आपको खुश कर देगा। तो उसने कहा, फकीर है, वो पुराना जमाना था, अदब का इज्जत का जमाना था। उसने कहा, तो उसने थोड़ी सी रोटी ली, कुछ सालन डाला होगा रोटी पे, दरवाजे पर गई है फकीर को, गेट में से बाहर जब देने लगी तो फकीर ने इसका हाथ पकड़ा। फकीर ने जब इसका हाथ पकड़ा, भिखारी था फकीर था न मालूम कौन था, इसका हाथ पकड़ा। हाथ पकड़ती इसने झट से अपना हाथ छुड़ाया। उसने कहा, बदतमीज कहीं के, बेशरम कहीं के, बदअखलाक कहीं के, निकम्मे और नाकारा और लोफर कहीं के, ये कोई तरीका है किसी की बहन बेटी पर को हाथ से पकड़ने का? जब आप भिखारी हैं, जब आप मजबूर हैं, जब आप बेसहारा हैं, जब हमने आपको, आप खाली पेट हैं, जब आपका पेट भरने का हमने सोचा तो आपने ये गैर अखलाकी हरकत की? क्या तुम बहन बेटियां नहीं रखते हो तुम लोग? तो जब ये बातें उसने की, उस फकीर को खूब सुनाई, डांटा उसको, कोसा, बुरा भला कहा, तो उस फकीर ने कहा, न मालूम फकीर था, फरिश्ता था, कोई भी था, बहरहाल उसने कहा, बहन जी, अब जब किसी को बहन कहोगे तो उसका हाथ तो आप नहीं पकड़ सकते, उसकी बेइज्जती तो नहीं कर सकते, उसकी रुसवाई तो नहीं कर सकते, उसको नुकसान तो नहीं दे सकते आप। बहरहाल उसने जब ये बात की और ये बात कही थी, उसने कहा, बहन भी कहते हो और हाथ भी पकड़ते हो, पता नहीं कहां से ऐसे किस्म लोग आ जाते हैं जो मजबूर भी होते हैं और मजबूरी के अंदर भी बदतमीजी करते हैं, बदअखलाकी का मुजाहरा करते हैं, बदअतवारी का मुजाहरा करते हैं। तो उसने कहा, बहन जी, मैंने आपका हाथ क्यों पकड़ा? आपने तो बहुत सारी बातें सुना दी, मैंने हाथ क्यों पकड़ा आप अपने शोहर से पूछ लें। उसने कहा, वाह जी, पकड़ा आपने है, पूछूं शोहर से? तुम्हारा दिमाग खराब हो गया है? वो कहां है? वो तो काम पे गया हुआ है, मैं कैसे उससे पूछ सकती हूं? दिमाग तुम्हारा खराब है? वो कहेगा कि तुम्हारा दिमाग खराब है, मैं काम पे गया था और फकीर ने आपका हाथ पकड़ा और पूछ मुझसे रही हो, तो उल्टा मेरे ऊपर इल्जाम लगाएगा। उसने कहा, नहीं जी, अगर वो नहीं बताएगा तो हम बताएंगे आपको। वो बड़ी हैरान हो गई कि इतने यकीन के साथ ये कैसे कह सकता है कि अगर वो नहीं बताएगा तो मैं बताऊंगा। बहरहाल वो फकीर था, भिखारी था, फरिश्ता था, नेक बंदा था, कुछ भी था, कोई मालूम नहीं। वो अजनबी चला गया। जब अजनबी चला गया, शोहर एक दिन के बाद, दो दिन के बाद, बहरहाल उसका शोहर आया कारोबार से, असर शाम का वक्त था। बीवी से कहा कि आज तो सारा सामान घर का बिखरा पड़ा है, आज संभाला नहीं है, सारा धूप में पड़ा रहा। तो वो खामोश थी। उसने कहा, मुझे, मैंने नहीं संभालना इनको, नई तरतीब से। उसने कहा, क्या वजह है, क्या मसला है आपके साथ? उसने कहा, पानी लाओ। कहा, मैं पानी नहीं लाती। अरे भाई, तुम्हें क्या हो गया? मैंने कहा, पानी लाओ। कहा, पानी नहीं लाती। कहा, खाना पकाया? कहा, नहीं। कहा, रोटी का नहीं पकाई? अरे भाई, क्यों नहीं पकाई? खाना क्यों नहीं पकाया? उसने कहा, नहीं पकाती। कहा, वजह क्या है, मुझे बताओ सही। कोई नाराजगी, कोई खफगी, कोई हादसा, कोई सानिया, कोई वाकिया, कोई ऐसी बात अनहोनी हुई हो जिसकी वजह से तुम वजीद हो कि मैं कुछ भी काम नहीं करती? सुबह तो इसने खाना पकाया था, खा लिया था। अब एक दिन के बाद या डेढ़ दिन के बाद या उसी दिन शाम को आया होगा इसका शोहर। बहरहाल इसने कहा, मैं खाना नहीं पकाती, रोटी नहीं पकाती, कोई काम नहीं करती, सारा घर आपका ऐसा ही रहेगा। उसने कहा, वजह बताओ। उसने कहा, ये बताएं कि फकीर ने मेरा हाथ क्यों पकड़ा? उसने भी झट से कहा, अरे भाई, तुम पागल हो, मैं, मुझे क्या पता कि फकीर ने आपका हाथ क्यों पकड़ा?
مجھے تو اس کا پتا نہیں ہے کہ فقیر نے آپ کا ہاتھ کیوں پکڑا. اور آپ بے وقوف ہیں, دماغ خراب آ گیا, عقل گھاس چرنے گئی آپ کی, کہ میں گھر پر موجود ہی نہیں تھا, مجھے پتہ نہیں ہے اس بات کا, تو تم کیسے مجھ سے پوچھ سکتی ہو کہ فقیر نے, اس نے کہا آپ مجھے بتائیں گے, میں کوئی کام نہیں کرتی, نہ کھانا نہ روٹی نہ کوئی بستر نہ کوئی آپ کے لیے تک کوئی کام, مجھے آپ بتائیں گے. وہ بزید تھی اور وہ کہتا مجھے پتہ نہیں ہے. تو اس نے کہا مجھے بتاؤ گی نہیں تو میں جاؤں گی, میں کے گھر جاتی ہوں, میں کے باپ کے گھر جاتی ہوں, مجھے آپ بتائیں گے. فقیر یہ کہہ کر گیا ہے اگر وہ تمہارا شوہر تمہیں نہیں بتائے گا تو میں بتاؤں گا کہ تمہارا ہاتھ میں نے کیوں پکڑا. تو وہ اس بات پہ ڈر گیا, حیران ہو گئے کہ پتہ نہیں کون سا جن ہے, بھوت ہے, انسان ہے, فرشتہ ہے, کیسے ہوگا کہ اس کو وہ بتائے گا کہ. تو بہرحال اس نے کہا کہ کتنا ٹائم تھا؟ اس نے کہا صرف 10 بجے کا ٹائم ہوگا. اس نے کہا اچھا 10 بجے کا ٹائم تھا, کیسا آدمی کا؟ اس طرح تھا, میں جب روٹی سالن لینے گئی تو اس نے, میں جب دروازے سے دینے لگی تو اس نے میرا ہاتھ پکڑ لیا اور میں نے اس کو ڈانٹا, تو اس نے کہا مجھے مت ڈانٹیے, شوہر سے پوچھیے کہ میں نے تمہارا ہاتھ کیوں پکڑا. کا ٹائم کیسے 10 بجے ہوگا, 10:30. اس نے کہا وہ صحیح کہہ گیا ہے. کہاں؟ کیا کہا؟ کہ وہ صحیح کہہ گیا ہے کہ شوہر سے پوچھو. کہا کیوں؟ کہا جس وقت فقیر نے تیرا ہاتھ پکڑا 10 بجے کے آس پاس, اس وقت میں نے بھی کسی کی بیٹی یا بہن کا ہاتھ پکڑا ہوا تھا. سن رہے ہیں جناب؟ میں نے بھی اسی وقت کسی کی بہن بیٹی کا ہاتھ پکڑا ہوا تھا. جو کر وہی بھر, اگر میں کسی کی بہن بیٹی پر غلط نگاہ رکھوں گا تو میری بہن بیٹی بیوی پر غلط نگاہ رکھی جائے گی. یہ حقیقت ہے, یہ مسلم حقیقت ہے, اسے کوئی جھٹلا نہیں سکتا, اسے کوئی انکار نہیں کر سکتا. تو ڈیر سامعین اور ڈیر ناظرین, کیا کہا؟ کہ اس وقت میں نے بھی کسی بہن کا ہاتھ پکڑا ہوا تھا, تو اس کا نتیجہ یہ ہوا کہ کسی فقیر نے میری بیوی کا ہاتھ پکڑ لیا, حساب برابر. تو مطلب یہ ہے کہ اگر آپ کہتے ہیں کہ میں ظلم کرتا ہوں, زیادتی اور ناانصافی کرتا ہوں اور میں بچ جاؤں گا اللہ کی گرفت سے, چلو میں کمزور ہوں, انسان کمزور ہے, اور بھی لوگ بھی کمزور ہوں گے, لیکن یاد رکھیں کہ اللہ پاک بہت طاقتور ذات ہے, اور جو اللہ پہ اپنے فیصلے چھوڑ جاتے ہیں اللہ پاک ان کی پھر مدد ضرور کرتا ہے. اس کے حوالے سے ایک اور چھوٹی سی کہانی. ہمارے ٹانک کے ساتھی ثناءاللہ پراچا نے یہ واقعہ سنایا تھا. یہ کتاب جو ہے غالباً دور کامل میں یہ واقعہ لکھا ہوا ہے, دور کامل پہ, کہ ہم چلے پہ گئے تھے تو صدر ضیاء کا زمانہ تھا. تو وہاں پہ فیصل آباد ضلع میں ہماری تشکیل ہوئی. وہاں ایک نیا واقعہ ہو چکا تھا تازہ, کسی ایک لڑکے کو قتل کیا گیا تھا, تو اس میں 4 لوگ شامل تھے, 4 پر پھانسی کی سزا ہو گئی تھی. تو معلوم کرنے پر ہوا کہ واقعی ان 4 آدمیوں نے قتل کیا تھا. تو وہاں کے فیصل آباد ضلع میں وہاں کے جو رہائشی ہیں اس جہاں پہ قتل ہوا تھا, انہوں نے کہا کہ یہ 3 تو مجرم ہیں, لیکن جو چودھری صاحب ہیں اس علاقے کے, اور اس پر جو مطلب الزام آیا ہے اور اس کو پھانسی بھی کی سزا بھی سنائی گئی ہے, تو وہ اس قتل میں ملوث نہیں تھا. اس نے کہا عجیب بات ہے, جب 3 ملوث تھے تو چوتھے کو سزا کیوں ہوئی؟ تو وہاں پہ ایک سیانے نے کہا, ہوشیار دانا نے کہا, جی دیکھو کہ یہ پکڑا گیا ہے اور ان 4 کے ساتھ اس کا کوئی سمبند یا کوئی ایسا رشتہ, کوئی تعلق ضرور تھا. اس نے کہا اگر وہ بے قصور ہے تو وہ کیسے پکڑا گیا؟ تو اس نے کہا اس کی ایک غلطی ہوئی تھی, اس سے یہ بہت بڑا چودھری, اس کا بڑا فارم ہے, بڑے گائے بکریاں اور بھینسیں ہیں اس کی. تو یہ دودھ دھو رہے تھے وہاں پہ چرپائی پہ ٹیک لگا کے بیٹھے تھے کہ ایک بالٹی کے اندر بلی نے تھوڑا منہ ڈالا, تھوڑا دودھ پیا اور اس نے دیکھ لیا, تو اس نے بھگایا اور اس کے پیچھے بھاگا. بلی ایک غار میں گھس گئی, وہاں اس کے بچے بلونگڑے پڑے تھے, چھوٹے چھوٹے بچے بلی کے. تو اس نے مزدوروں کو بلایا, امیر آدمی تھا, تو اس نے کہا یہاں پہ سیمنٹ لگاؤ. سیمنٹ اینٹوں سے اس غار کو پیچھے سے بند کر دیا. تو جب اس نے یہ بند کیا تو چند ہی گھنٹوں کے بعد, جب ہوا نہ جائے, ہاں جی کوئی سانس نہ, کوئی کھانا پینا نہ ہو تو انسان مر جاتا ہے, تو بلی اور اس کے 5 سے 6 بچے جو تھے اس غار کے اندر گھٹ گھٹ کر مر گئے, بھوک اور پیاس سے, اور ہوا نہ جانے کی وجہ سے ان کی سانس رک گئی اور وہ مر گئے. مطلب 5-6 جانیں اس نے لی. اس کے پیچھے دیوار تھا.

0: ماشاءاللہ واہ جی گھنٹیا کرے نا پیو جے تو تے شروع بھی ہویا مزہ آ گیا مزہ بھی دلیے وت کیا کر سکھئی تے نوی نا نہیں سب سنائی
1: اے ایم پی 3 اے نا
0: ہاں ہاں
1: کو سکھ دو نا
0: اچھا
1: سن جو ہن میرے موبائل وی خراب تھی گئے تے
0: ڈیئر سامعین اور ڈیئر ناظرین چلو آخر تک وقت موقع دیسوں آج ہمارے ساتھ عابد علی پچھلی دفعہ کہا تھا کہ سر میں آؤں گا میں نے کہا بے شک آ جائیں تو آج آپ نے عابد علی کی کچھ نعتیہ کلام سنا مجھے تو بہت مزہ آیا اور بہت پیارے مصرے پڑھے بہت پیارے اشعار پڑھے اور اس کی آواز میں درد ہے سوز ہے ایک اداسی ہے اور ایک مجبوری اور محرومی اس کی آواز میں ہے جو آئی کین فیل اٹ کیونکہ جس راستے سے انسان گزرتا ہے اگر اس نے دکھ دیکھا نہیں تو کسی اور کی مجبوری کا کیا احساس کرے گا اب احساس دچا د اخ کو وکڑی چاچی پٹول عمر جڑلی نوی جس نے رویا نہیں کبھی تو اس کو کسی اور کے رونے کا کیا احساس ہوگا تو ڈھیر سمعین اور ڈھیر ناظرین اگر آپ ہمیں کال کرنا چاہیں تو 09635114588 ہمارا نمبر ہے 09635114888 اور اگر آپ ہمیں میسج کرنا چاہیں فیس بک پہ تو ہمیں میسج آئے ہیں میں پڑھ کے سنا دیتا ہوں کلیم سیال یو آر گریٹ بہت شکریہ یہ آپ کی بڑائی ہے کہ آپ ہمیں گریٹ سمجھتے ہو بہت شکریہ کریم سر نذیر لیا سے ایک میسج آیا ہے اور صبغت خان سلام سر جی وعلیکم السلام آبادو سے اور ایک اور ہے عبد الرحمن مائی اچھا جی تو کوئی لکھا ہے بہرحال ایک جملہ لکھا ہے اس کا بھی عبد الرحمان کا بھی بہت شکریہ خوش رہیں آباد رہیں آپ ہمیں میسج کرتے ہیں فیس بک پہ اگر آپ فیس بک پہ جائیں گے تو ریڈیو امن 88.4 ٹانک دے دیں گے تو آپ لائیو ریڈیو امن کی تمام نشریات لائیو دیکھ سکتے ہیں جو پروگرام ہو چکے ہوتے ہیں پورا دن یا پورے مہینے میں تقریباً مہینے تک آپ تمام پروگرام سن سکتے ہیں تو آج ہماری جو گفتگو ہے اور جاری ہے وہ مکافات عمل پہ ہے انسان جیسے رمضان بھائی نے کہا نا کہ کوئی کہتا ہے کہ یہ میرے اس گناہ کی وجہ سے نہیں ہے اب گناہ انسان اتنا اللہ پرواہ ہو گیا ہے اور اتنا مدہوش ہو گیا ہے اور اتنا خود پسندی میں آ گیا ہے کہ گناہ گناہ سمجھتا نہیں ہے تو پھر اس کو یہ کیا احساس ہوگا کہ فلاں گناہ کہ وہ غلطی کر رہا ہے گناہ کر رہا ہے اور اس کو گناہ نہیں سمجھ رہا تو میرے خیال میں اس کو کیسے ہم احساس دلائیں گے تو ڈھیر سامعین اور ڈھیر ناظرین آپ کو پتہ ہے کہ زندگی خود بھی گناہوں کی سزا دیتی یہ آپ نے پڑھا ہوگا کہ انسان ایک شخص تھا میں نے دیکھا کہ مجھے کہانی سنائی گئی لوگ مجھے سناتے ہیں اپنی کارگزاری اس نے کہا کہ ہمارا چچا تھا وہ گھر کا بڑا تھا تو اس کو ابو کہہ کر ہم پکارتے تھے چچا تھا تو وہ میری ماں کے ساتھ بڑا ظلم کرتا تھا ہم سردی میں اور بارش کے موسم میں میری ماں کو دیہات میں رہتے تھے اور ہم دو تین بچے تھے اس کو کمروں سے نکال لیتا تھا مطلب سین میں بٹھا دیتا تھا وہ کہتے مت کرو یہ ظلم ہے اس نے کہا نا تو کبھی بکریوں کے کمرے میں ان کو بند کر دیتا تھا تو یہ ظلم کرتا تھا کبھی ان کے بچوں کو آگ میں جھونک دیتا تھا اس کی ماں اس کو پکڑ لیتی یہ کیا کرتے ہو ظالم بچیوں کو یا بچوں کو چھوٹے چھوٹے معصوم بچوں کو آگ میں ڈالنا یہ کوئی تم کیسی کون سا جرم ہم نے کیا کہ تم ایسے کرتے ہو تو بہرحال تو اس نے مجھے بتایا کہ سر اس نے یہ کئی سال یہ ظلم کیا لیکن وہ باز نہیں آ رہا تھا تو اچانک اس کا ایک بیٹا تھا ایک ہی بیٹا تھا اور بہت پیارا تھا وہ کہیں چیز سے گرا اور گرتے ہی وہ کومے میں چلا گیا اور کومے کے ساتھ ہی ہمیشہ کے لیے اس دنیا سے چلا گیا تو جب یہ ہوا نا اور اس کا دل کا ٹکڑا کہ جب کسی اور کے بچوں کو ستاؤ گے آگ میں جھونکو گے سردیوں میں باہر نکالو گے بکریوں کے کمروں میں بند کرو گے ان کو تو کیا اللہ پاک چلو وہ تو مجبور عورت تھی کیا اللہ پاک نہیں دیکھ رہا تھا کیا یہ بھول گئے تھے کہ آسمان چھت والا خالق مجھے دیکھ رہا ہے کہ میں ظلم کر رہا ہوں تو اسی اثنا میں ڈیئر سامعین اس کا بیٹا مر گیا اور اس چھوٹے سے بچے کے پیار میں وہ اتنا اندھا اور پاگل ہو گیا کہ اس نے زہر پی لیا और जहर ऐसा जहर पी लिया कि अंदर आंतड़ियां और सारा सब कुछ जल गया, जल गया से डजुनिया वक्त लगा चेसड़ा मोटरसाइकिल और ना शहर उबा से उबो तो ही का ना आ गर्मी से ठसा खैदा से वो अंदर ऐसा जल गया। तो उसको अस्पताल ले गए और अस्पताल लेने के बाद तकरीबन हफ्ता 10 दिन वहीं पे था और इस दुनिया से चला गया। बेटा भी गया और खुद भी गया और जो जुल्म उसने किया वो मरने से पहले सह के बेटा भी गया और ये भी गया। तो कभी ये न कहें कि अगर कोई जुल्म करता है ज्यादती करता है तो अगर वो आदमी कमजोर है तो वो कमजोर है लेकिन अल्लाह पाक तो देख रहा होता है ना। डियर सामीन अस्सलाम वालेकुम। वालेकुम अस्सलाम।
2: अस्सलाम वालेकुम सर।
0: वालेकुम अस्सलाम जी, हम सुन रहे हैं जी। हाँ जी, गुला खान है या मुलाजिम चाचा है?
2: जी जी, मैं
0: तो मुलाजिम दुकानदार परदेसी अब परदेसी ऐसा भी था कि परदेसी यार भन गया ऐसा।
2: ये
0: खैर खरी दुख रहा है टाक दो रणवाल दो तू थोड़ा सवेरे आया थोड़ा ठंड थी तू एडा लेट आया तो सारी ठंड भी लेट कि नहीं आया। अच्छा ये दसा कहानी सारी सुने नी कि नहीं सुने ये दसा
2: कहानी
0: सुनिया चंगा सफर चैटा भी खरीयत आई
2: इंशाल्लाह खैर खरीयत
0: आई बच्चे ठीक ठाक इन
2: खैर खरीयत अल्लाह की मेहरबानी है शुक्र है ठीक ठाक इन
0: सारे शुक्र अल्लाह के फजल थोड़े दुए नाल सारे ठीक ठाक इन ते अबिदली आया वजह अबिदली
1: खैर शुक्र तू सुना तेरी तबीयत से चंगी मुलाजिम चाचा खैर शुक्र अल्लाह पाक तक सोन सिया देवे तो तक हाज दोने में
2: आमीन आमीन बस ये दुआएं तो करो तो बस इंशाल्लाह सा लगे तो हाज दवा
1: सही है सही है।
0: मेहरबानी खुश रहे गुलाम मुलाजिम चाचा अल्लाह हाफिज अल्लाह हाफिज। ये थे हमारे साथ मुलाजिम चाचा। जैसे मैंने कहा ना कि उसने जैसे उसने जुल्म किया ना तो जुल्म तो उसने किया उसका एक खूबसूरत प्यारा बेटा नन्ना खेलता कूदता बच्चा भी जला गया और इसने जो जुल्म किया खुद भी उस जुल्म कहते हैं ना वो जुल्म था जो किसी और के बच्चों पर कर रहा था इसका बच्चा खुद अल्लाह की गिरफ्त में आया वो गया इस गुनाह की पादाश में जो बाप इसका जुल्म कर रहा था। क्योंकि वालदैन को दुख और तकलीफ और अजियत बच्चों की तकलीफ से होती है खुद अगर उस पर कोई तकलीफ परेशानी आए ना तो वो इतना तकलीफ महसूस नहीं करता जितना उसके बच्चों पर जब आएगा। अस्सलाम वालेकुम।
3: हेलो अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम। अल्लाह का शुक्र है जी। सो कौन कितु कॉल गाल करें पे वे?
3: जी सब जी मंडी कर सैद गुलाम गाल करें होटल कर
0: जी सैद गुलाम भाई सबको सा सलाम और खुश आमदीद अखेने भाई जान
3: की हाल वाले तैकु सलाम ते मोहम्मद अली को
0: दली भाई तू तक सलाम लेना पिया।
1: वालेकुम सलाम। तो सलाम हो
3: यार आज तो आवाज दा मजा कोने के चक्कर आई
0: किस दी आवाज दा
3: यानी पड़ी चाहूं
0: नहीं अत में चस आई ऐसा को मजा आ गई है वत की मजा आ
3: यार आज आवाज ढीला सा।
0: अच्छा आवाज ढीला
1: वाला पढ़ते
0: हैं ना ना वाला भी ऊपर से ना पढ़ते ना वाला तो भी ऊपर से हैं
3: ऊपर से का वत वाला यो के पढ़ते और भी ऊपर से का
0: भी ऊपर से के चलो ठीक है सवाद एक बात मौका देने अभी ना जैसे आखिरी प्रोग्राम थी। ओके जी अल्लाह हाफिज। अब दले भाई देख आज आवाज ही चस को नहीं असर को सा को तो आई
1: अच्छा
0: सब कुछ ही में आई है समय को मजा आ गया हाँ बेकू सारा को आई है शायद सिग्नल मिगनल कमजोर होने
1: सिग्नल कमजोर मोबाइल है ना
0: थोड़ा आवाज घट तभी आवाज ठीक है। डियर सामीन और डियर नाजरीन अबे दली भाई आज हमारे साथ मेहमान हैं। आप हमेशा कहते हैं कि सारों को अच्छा एक और मैसेज आया है तो कीर खान का अबे दली के लिए अबेदली आपके लिए मैसेज आया है कि अबेदली को सलाम हो। वालेकुम सलाम। फेसबुक पे आया है फेसबुक को तो सियान देना
1: ठीक है
0: हाँ हाँ हाँ जी ठनी भी तो सियान देना तो सुनो उसी है ना

0: بسم اللہ الرحمن الرحیم. السلام علیکم لیڈیز اینڈ جینٹلمین, آپ وابستہ ہیں ریڈیو امن 88.4 ٹانک کے ساتھ. آپ کا میزبان آر جے انس اختر آپ کی خدمت میں حاضر ہوا چاہتا ہے, اور تمام سننے والوں کو میری طرف سے بہت ہی پیارا سا میٹھا سا سلام. امید کرتا ہوں آپ تمام سننے والے خیر و عافیت سے ہوں گے, جہاں کہیں بھی ہوں گے صحت والی زندگی گزار رہے ہوں گے. اللہ تعالیٰ آپ سب کو ہمیشہ خوش رکھے, ہنستا رکھے, مسکراتا رکھے اور صحت والی زندگی عطا فرمائے. امید کرتا ہوں جی جو بہنیں بھائی مجھے جہاں جہاں سے بھی کہاں کہاں سے بھی سن رہے ہیں یا سن رہی ہیں ان کو ویلکم جی آئین پخیر راغلے ساتھ بسم اللہ. بالکل جی آپ کو اپنے شو میں خوش آمدید کہتے ہیں, جو کہ الشفا دواخانے کے خصوصی تعاون سے آپ کی خدمت میں ڈیلی 6 بجے سے لے کر 7 بجے تک بالکل لائیو اور براہ راست پیش کیا جاتا ہے. تو بالکل جناب, صحت کا یہ پیغام الشفا دواخانے کے خصوصی تعاون سے آپ کی خدمت میں پیش کیا جاتا ہے. مجھے آج انس اختر کہتے ہیں, اور اس شو میں ہمارے ساتھ دیسی طب کے ماہر تجربہ کار حکیم سید مشکور احمد شاہ صاحب تشریف فرما ہوتے ہیں, جو کہ آپ کے سوالوں کے جواب دیا کرتے ہیں. جو ہمارے معزز سامعین کے صحت کے حوالے سے سوال ہوتے ہیں ان کے جوابات حکیم صاحب آپ کو دیا کرتے ہیں. سو بالکل جی خواتین و حضرات, اور روزانہ کی طرح آج بھی اگر آپ کا کوئی بھی صحت کے حوالے سے سوال ہے اور آپ حکیم سید مشکور احمد شاہ صاحب سے پوچھنا چاہتے ہیں تو بالکل آپ کال کر سکتے ہیں 0319-55-23-404 پر. اس کے علاوہ جناب 0963-511-488 پر بھی آپ کال کر سکتے ہیں اور صحت کے حوالے سے حکیم سید مشکور احمد شاہ صاحب سے سوال پوچھ سکتے ہیں. بالکل جناب, جسمرا ہم پختنا زمنگ دا پروگرام ور وی چی ساسو ٹولو تا پروگرام کے ہر کلے وائما دا صحت پیغام ساسو پا خدمت کے الشفا دواخانے خصوصی تاؤنسر پیش کو گرانو آرویدن کو دے پروگرام کے رسر موجود وی دا دیسی طب ماہر او تجربہ کار حکیم سید مشکور احمد شاہ صاحب کوم چې تعلق د اسلام آباد رول پنڈی سره دی او د شاته 30 کالونه د دیسی طب سره وابسته دی. او بالکل جی گرانو آرویدن کو حکیم صاحب او سخپل تاسو شہر ٹانگ چی خپل خدمات ورکوی شوال مارکیٹ الشفا دواخانے کے الشفا دواخانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانگ سٹی کے. بالکل جناب گرانو آرویدن کو ستاسو چیرے دا صحت حوالے سر مسلوی ستاسو دا میدی مسائل دی ستاسو دا دردو مدا مسائل دی ستاسو چی اچ قسم ہم مسلوی گرانو آرویدن کو ستاسو پستری شوی وی او ڈیر علاجن مور لکڑی دی خستاسو سرا چی کم صحت دا ان ملاوی جی. بالکل جناب, او ستاسو خپل شہر چی دا اسلام آباد او راولپنڈی یو دورا تجربہ کار حکیم موجود دے کم تے ویلے کی گی حکیم سید مشکور احمد شاہ صاحب. بالکل جناب, جتنے سرائکی بھینیاں بھرام کو سن دے پین تسا سماعت فرمیندے پے بے پروگرام صحت دا پیغام جیڑا کہ الشفا دواخانہ دے خصوصی تعاون نال تواڈی خدمت وچ پیش کیتا پیا ویندا ہے. بالکل جناب, اے صحت دا پیغام ہے. صحت دا پیغام انہاں لوگاں واسطے ہے پیا جڑے بہت سارے مختلف بیماریاں وچ مبتلا ہن تے علاج کرا کرا کے تھک چکے ہیں, مایوس تھی چکے ہیں, تے ہن ایک ایسے ادارے دی تلاشی چن, کیونکہ جناب سارے آس پاس بہت زیادہ بیماریاں ہیں, چاہے میدے دے ہیں, چاہے درداں دے ہیں, بواسیر ہے پئی, بلڈ پریشر دا مسئلہ ہے پیا, پتھری ہے پئی, بے بھی بہت سارے مسئلے ہیں جناب. تا اگر تو کو کوئی مسئلہ ہے تو سب بہت سارے علاج کرے ہیں, اس دی وجہ کو تو کو کوئی شفا نہیں ملدی پئی, تو ایک دفعہ ضرور تسا تشریف گھن کے آسو الشفا دواخانہ تے. الشفا دواخانہ تے دیسی طب دے ماہر تے اسلام آباد رول پنڈی دے نال تعلق رکھ دین جناب حکیم سید مشکور احمد شاہ صاحب, جنہاں دا پچھلے 30 سالاں کول دیسی طب نال وابستہ ہن پے, تے اگر تہاڈا کوئی بھی صحت دے حوالے دے نال سوال ہووے, تساں کوئی مشورہ کرنا ہووے یا تساں ڈائریکٹ کلینک تے آونا ہووے تا بالکل تو سوائی سکدے وے. تے پروگرام وچ رلن دا پروگرام وچ حکیم صاحب کول سوال کرن دا نمبر وی نوٹ فرما گئے, 0319-55-23-404 دوتے. سو بالکل خواتین و حضرات, آج ہم جس موضوع پر بات کریں گے, آج کا موضوع ایسا ہے کہ جس کی وجہ سے ہمارے ٹانگ میں بہت زیادہ مسائل ہیں, ٹانگ میں بہت زیادہ مسائل ہیں, تو ان میں سے جو ایک مسئلہ ہے خواتین و حضرات وہ بالوں کا مسئلہ ہے. ہمارے جو بال ہیں, چاہے بہنیں ہیں چاہے بھائی ہیں, اکثر بہنوں کو بہت زیادہ مسئلہ ہوتا ہے اور بہنیں اس چیز سے بڑی پریشان بھی ہوتے ہیں کہ انس بھائی میرے بال, مجھے شوق ہے کہ میرے بڑے بڑے بال ہوں لیکن ان کے بال چھوٹے رہ جاتے ہیں یا بال گرتے ہیں, ایک حد تک بڑے ہونے کے بعد دو منہ ہو جاتے ہیں. اس کے علاوہ بھائیوں کے بھی مسئلے ہوتے ہیں, کسی کے داڑھی کے بال نہیں آتے, کسی کے مونچھ کے بال نہیں آتے, اور کسی کے جو ہے نا سر کے بال نہیں آتے ہیں. سو بالکل جناب, اگر آپ کے بھی یہی مسائل ہیں تو آج کا شو آپ لوگوں کے لیے بہت خاص ہے, ہمارے ساتھ ساتھ رہیے گا. حکیم سید مشکور احمد شاہ صاحب بھی ہمارے ساتھ آن ایئر اسٹوڈیو میں تشریف فرما ہے. سو بالکل جناب, جو دیسی طریقہ علاج ہے, دیسی طریقہ علاج میں آج ہم جانیں گے کہ بالوں کے گرنے کے مسائل ہیں, ان کی وجوہات ہیں, کیونکہ ٹانک میں بہت زیادہ مسئلہ ہے. سو چلیں گے جی, صحت کے سفر کو آگے بڑھاتے ہیں. حکیم سید مشکور احمد شاہ صاحب ہمارے ساتھ آن ایئر اسٹوڈیو میں تشریف فرما ہیں. السلام علیکم حکیم صاحب.
1: وعلیکم السلام. جی کیسے ہیں؟
0: اللہ کا شکر ہے, اللہ کا شکر ہے. حکیم صاحب آپ سنائیں, آپ کیسے ہیں؟
1: الحمدللہ ٹھیک ٹھاک, اور بہت بہت شکریہ کہ آپ نے پھر ایک بار موقع دیا.
0: ہاں جی, اور سنائیں حکیم صاحب, آج کا دن کیسا رہا؟
1: آج کا دن ٹھیک ہی رہا.
0: آج کا دن ٹھنڈا رہا,
1: چھٹی ہے.
0: ہاں,
1: اور بڑا اتوار, لیکن پھر بھی ٹھیک رہا. اور یہ تھا کہ تھوڑا سا ٹیمپریچر میں بھی خاصا فرق.
0: ایسی بات ہے, اور یہ بات کلیئر کرتے چلیں, آج حکیم صاحب کی بالکل چھٹی نہیں تھی, آج اتوار ہے اس لیے حکیم صاحب نے کہا, کیونکہ حکیم صاحب کی کوئی بھی چھٹی نہیں ہوتی.
1: جمعے کو اور اتوار کو, بلکہ پورا ہفتہ ہی دواخانہ کھلتا ہے, صبح 8 سے شام 4 بجے تک.
0: ہے نا, میں نے کہا ایسا نہ ہو نا, ہمارے جو پیشنٹس ہیں وہ سمجھ لیے کہ آج چھٹی تھی.
1: اکثر سمجھتے ہیں لیکن چھٹی نہیں ہوتی.
0: بالکل ایسی کوئی بات,
1: چھٹی ہوگی تو آن ایئر اس کا پہلے ہی اعلان کر دیا.
0: بالکل
1: دواخانہ بند ہوگا.
0: بالکل حکیم صاحب, آج ایک موضوع پر بات کرنا چاہوں گا آپ سے. آج میرا سوال ہے چھوٹا سا,
1: جی
0: بالوں کے گرنے کے مسائل ہمارے ٹانک میں, یقین کریں اتنے مسائل ہیں بال گرنے کے. اس کی پہلی وجہ بتائیں حکیم صاحب کہ اس کی وجوہات کیا ہیں اتنے زیادہ بال گرنے کے.
1: اس کی وجوہات تو بہت سی ہیں, یہاں پر تو اسپیشلی پانی کا مسئلہ ہے.
0: ہاں ہاں,
1: اور دوسرا گرد و غبار اور یہ ساری چیزیں ہیں.
0: ٹھیک ہے, جی جی
1: بھی ہے. اور جو سب سے اہم ہے وہ ہے آرٹیفیشل قسم کے شیمپو, صابن, ٹھیک ہے, تیل, اور دوسرا پھر آ جائیں تو اس کے ساتھ ساتھ پھر غذا کی کمی, پھر مسلسل ذہنی دباؤ,
0: سٹریس,
1: نیند کی کمی, ہارمونز میں بات کا چینجنگ آتی ہے, اور بعض دفعہ بیماریاں.
0: ایسی بات ہے,
1: بعض دفعہ وزن تیزی سے کم ہو رہا ہوتا ہے, اس کا بھی افیکٹ بالوں پہ ہوتا ہے. بعض دفعہ ادویات ہمیں بے دریغ اور بے مقصد استعمال کرتے ہیں, اس کا اثر بھی آ جاتا ہے. پھر مروض سے بھی ہوتا ہے کہ ہمارے باؤ اجداد میں کسی کے بال جھڑ رہے ہیں, کوئی سے گنجا ہو رہا ہے, تو اس کے اثرات بھی ہمارے پہ آتے ہیں. اور بعض دفعہ ایسا بھی ہوا ہے کہ جو جلد ہے سر کی, اس کے مسائل بھی آ سکتے ہیں. جلد میں کوئی انفیکشن ہو سکتا ہے, ڈینڈرف ہو سکتی ہے, اس کے علاوہ بہت زیادہ خشکی, یہ کچھ مسائل ہیں جن کی وجہ سے بال جو ہیں وہ زیادہ ٹوٹنا شروع ہو جاتے ہیں, اور بے دو شاخہ اور مدھم سے اور بے رون کے اور کہہ لیں کہ جھڑتے ہیں. حالانکہ تھوڑے بہت بال اگر جھڑتے ہیں یا برش میں آتے ہیں تو وہ کوئی مسئلہ نہیں ہے,
0: ٹھیک ہے,
1: لیکن اگر کثرت سے اور روٹین سے آنا شروع ہو جائیں تو پھر وہ آپ کو گنجا کر دیں گے.
0: ٹھیک
1: ہے, تو اس سے بہتر ہے کہ ان میں سے جو بھی عوامل ہمیں پتا ہے کہ ہمارے ساتھ یہ مسئلہ ہو سکتا ہے, تو پھر ہم اس چیز کو تھوڑا سا چیک کریں. اگر خوراک کا مسئلہ ہے تو خوراک کو دیکھیں, اگر ادویات کے کوئی رزلٹ آ رہے ہیں, آفٹر افیکٹس ہیں, تو ادویات پہ نظر ثانی کریں. اور یا پھر یہ ہے کہ اگر وزن ہمارا کم ہو رہا ہے تو ہم کسی معالج سے مشورہ کریں,
0: ٹھیک ہے,
1: اور اگر معروسی ہے تب بھی معالج سے مشورہ کریں, کیونکہ ان کا حل موجود ہے. اور دوسرا یہ ہے کہ وہ بہتر طریقے سے آپ کی جو ڈائگنوز کرے گا آپ کے بالوں سے تو وہ بہت بہتر ہوگا.
0: ہاں جی, بالکل حکیم صاحب, یہ بتائیے گا کہ بالوں کے گرنے میں ہماری خوراک کا جو ہے کتنا دخل ہے, کتنا ضروری ہے ہماری خوراک بھی, اس کے بارے میں ذرا بتائیے گا.
1: دیکھیں خوراک کا عمل دخل بہت زیادہ ہے, خوراک ہی ہے جس پہ ہم اگر توجہ کریں گے تو ہمارے بال جو ہیں وہ صحت مند رہیں گے, چمکیلے رہیں گے, جس طرح ہم چاہتے ہیں کہ ہمارے بال ذرا خوبصورت نظر آئیں, خاص کر لیڈیز میں. تو اب مسئلہ یہ ہے کہ بال خوراک مانگتے ہیں,
0: ظاہر سی بات,
1: تو اب جب ہم انہیں خوراک دیں گے تو وہ گروتھ کریں گے, اگر خوراک نہیں دیں گے تو پھر وہ بے رون کے رہیں گے. اب اس میں اسپیشلی تو یہ ہے کہ مناسب ہو लेकिन प्रोटीन लाजमी शामिल हो
0: बिल्कुल ऐसी बात है।
1: तो उसके अलावा फिर ये है कि आप अंडा है, मछली है, गोश्त है, दालें हैं, चने हैं या दूध है या इसी तरह के इसके मुतबादल जो विजाएं हैं,
0: ठीक है,
1: वो अपने हिस्सा बनाए और रूटीन का, और उससे फिर आप उसके साथ साथ फिर मौसमी सब्जियां हैं,
0: ठीक है,
1: फ्रूट हैं, ड्राई फ्रूट्स हैं, इसके साथ साथ फिर आप ये देखें कि कहीं आपने आयरन की कमी तो नहीं है,
0: हाँ जी,
1: जिंक की कमी तो नहीं है, विटामिन डी की कमी तो नहीं है, ये भी चीजें देखनी है, विटामिन B12 की तो नहीं आ रही, ये तकरीबन तमाम चीजें देखने के बाद आप जब मुस्तनद मालिक से मशवरा करते हैं फिर आपको हो सकता है वो टेस्ट के लिए भी कहे कोई,
0: ठीक है,
1: और दूसरा फिर वो आपको बेहतर मशवरा दे सकता है। इन चीजों पे गौर करें तो इंशाल्लाह बाल झड़ना टूटना रुक जाते हैं।
0: चलिए ठीक है। सो वेलकम बैक लिसनर्स, आप वाबस्ता हैं रेडियो अमन 88.4 टांग के साथ और सेहत का पैगाम जो कि अलशिफा दवाखाने के खसूसी ताउन से आपकी खिदमत में डेली 6 से लेकर 7 बजे तक पेश किया जाता है। तो बिल्कुल जी, आज बात हो रही है बालों के मसाइल की, रदर देन अगर आपका कोई सवाल है सेहत के हवाले से तो बिल्कुल आप पूछ सकते हैं 0319-55-30-404 पर, इसके अलावा 0963-511-488 पर भी आज पूछ सकते हैं। इसके अलावा जनाब आज का दिन आपको बताते चलें, आज इतवार का दिन है और इस वक्त मेरे स्टूडियो की घड़ी के मुताबिक टाइम हुआ चाहता है 6:15, आप बिल्कुल लाइव और बराह रास्त हमें समाज फरमा रहे हैं। सो इंशाल्लाह जी, आज की तरह हकीम साहब कल भी अपनी क्लिनिक पर मौजूद होंगे, यानी कि अलशिफा दवाखाना पर, अलशिफा दवाखाना शवाल मार्केट नज़्द ट्रैफिक प्वाइंट टांक सिटी में, ठीक है जनाब, आप सुबह 8 बजे से लेकर शाम 4 बजे तक आ सकते हैं और हकीम साहब से अपना चेकअप मायना करा सकते हैं। सो हकीम साहब ये बताइएगा कि आपने खुराक के बारे में तो बता दिया, अब ये बताइएगा जो हमारी बहनें हमें सुन रही हैं, खावतीन सुन रही हैं, उनको क्या एहतियात करनी चाहिए क्योंकि उनके बाल निस्बतन मर्दों के बड़े होते हैं, मर्दों से बड़े होते हैं,
1: हाँ जाहिर है,
0: और बड़े बड़े बाल होते हैं, सो उनको ये अक्सर मसला होता है कि उनके बाल दो मुए हो जाते हैं या एक हाथ तक बढ़ते हैं,
1: ऐसे ही है,
0: उसके बाद जो उनके बाल हैं वो गिरने लग जाते हैं, तो हर बंदे की, हर बहन की ख्वाहिश होती है उनके बाल लंबे घने हों, सो इसके बारे में खवातीन को क्या एहतियात करनी चाहिए हकीम साहब?
1: देखें, पहली तो बात है कि अपने बालों की निगहदाश्त करें और बालों को खुशक या रूखा ना रहने दें, बेशक उसमें सरसों का तेल लगाएं, उसके अच्छी तरह मसाज करें।
0: अच्छा हकीम साहब, एक न्यू ट्रेंड मैं आपको बताने लगा हूं, आजकल का नया रिवाज, जहां तक मैंने देखा है आजकल जो तेल इस्तेमाल कर रहे हैं सर के बालों पर, वो यकीन करें बिल्कुल खत्म ही हो चुका है, जो मतलब के 90s के हैं, 2000 के हैं, यानी कि जो न्यू जनरेशन है वो आजकल तेल इस्तेमाल ही नहीं करती सर के ऊपर,
1: बस यही वजह है ना, और यहीं से फिर वो जो मसले मसाइल हैं वो छेड़ रहे हैं,
0: ऐसी बात,
1: बाल कमजोर पड़ रहे हैं। पहले जमाने में शैम्पू तो नहीं होते थे या कंडीशनर तो नहीं थे ना, पहले जमाने में यही था कि वो हमारी जो माएं थी या बुजुर्ग थे वो सरसों का तेल ही इस्तेमाल करते,
0: बिल्कुल ऐसी बात है,
1: तो उससे ये था कि बालों की जड़ें मजबूत रहती थी, और दूसरा कि बाज दफा कुछ ऐसा होता है लेडीज में मसले आ जाते हैं उसकी वजह से भी हो जाता है, जैसे बाज प्रेगनेंसी के दौरान हो जाता है, फिर या दूध पिलाने के दौरान बच्चे को, फिर उसके बाद जो कोई पीजर्स का मसला होता है मखसूस आयाम होते हैं उसके लिए भी, और हार्मोन्स में तब्दीली के लिए भी,
0: ठीक है,
1: उस दौरान ऐसे मामला हो जाते हैं कि बाल झड़ने लगते हैं, कमजोर पड़ जाते हैं,
0: ठीक है,
1: लेकिन उस टाइम यही है कि आप थोड़ी सी एहतियात करें और कोशिश करें कि आप बेशक सरसों का तेल इस्तेमाल करें और लेकिन अपने बालों की केयर करें, एक ही ब्रांड का साबुन रखें, बार बार ना बदलें, एक ही ब्रांड का शैम्पू रख लें, अच्छा रख लें, तो फिर जो है उससे आप खातर ख्वाह रिजल्ट ले लेते हैं,
0: ठीक है,
1: लेकिन उसके लिए ये भी है कि अपने बालों को आपको खुद समझना पड़ेगा या फिर आप मुशावरत करेंगे कि आपके बालों के लिए क्या चीज बेहतर है, और अपनी साथ साथ खुराक का भी ख्याल रखें।
0: चलिए ठीक है हकीम साहब, ये बताइएगा कि जो हमारे भाई हैं
1: जी,
0: भाइयों को जो है कौन सी एहतियात करनी चाहिए?
1: देखिये, बाल चाहे जेंट्स हैं या लेडीज हैं, जो कंडीशंस हैं वो दोनों के लिए एक सी हैं कि एहतियात तो उन्हें भी रखनी पड़ेगी,
0: बिल्कुल ऐसी बात,
1: हाँ ये जरूर है कि मर्द हजरात को ये कह सकते हैं कि यार वो जरा बाहर फास्ट फूड वगैरह ये होटलिंग,
0: बिल्कुल ऐसी बात,
1: इससे एहतियात करनी पड़ेगी, वरना वो फिर यही होता है कि पेशानी के किनारों से बाल झड़ना शुरू होते हैं, कभी पीछे से या सिर के दरमियानी हिस्से से, बार दफा बाल पतले होकर झड़ना शुरू हो जाते हैं। इन चीजों को फिर वो जब खुद केयर करेंगे तो ये चीजें रुकेंगी, बाल तंदुरुस्त रहेंगे, मजबूत रहेंगे। उन्हें अपनी खुराक का देखना पड़ेगा, अपनी खुराक में प्रोटीन का, और दूसरा यह है कि जो मिलने वाली चीजें जैसे अंडा है, दूध है, इसको शामिल करें।
0: हाँ जी,
1: तो इंशाल्लाह इंशाल्लाह उसमें आप खातर ख्वाह फर्क भी महसूस करेंगे।
0: ठीक है, सो बिल्कुल जी खवातीन हजरात, आप वाबस्ता है रेडियो अमन 88.4 टांग के साथ और सेहत का पैगाम आप समाज फरमा रहे हैं, जो कि अलशिफा दवाखाने के खसूसी ताउन से आपकी खिदमत में डेली 6 से लेकर 7 बजे तक पेश किया जाता है। और इस प्रोग्राम में हमारे साथ तशरीफ फरमा होते हैं देसी तिब के माहिर हकीम सैयद मशकूर अहमद शाह साहब। तो इंशाल्लाह आज की तरह कल भी हकीम साहब सुबह 8 बजे से लेकर शाम 4 बजे तक अपनी क्लिनिक में मौजूद होंगे और मरीजों का चेकअप मुआयना जारी रहेगा। क्लिनिक का जो एड्रेस है वो भी अपने पास नोट फरमाइए, अलशिफा दवाखाना शवाल मार्केट नस्त ट्रैफिक पॉइंट टांग सिटी में। मजीद तफसीलात मालूमात के लिए और लाइव शो में कॉल के लिए नंबर नोट फरमा लीजिए 0319-55-23-404 पर आप कॉल कर सकते हैं। इसके अलावा 0963-511-488 पर भी आप कॉल कर सकते हैं। तो जी हकीम साहब, आपने ये भी बता दिया खुराक के बारे में, बहनों को भी

0: السلام علیکم معزز خواتین نوزاد، میں ہوں ارجد آصف اور آج میں ایک ایسی جگہ بیٹھا ہوں جہاں پر آپ کو ہر طرف ایک نام دکھائی دے رہا ہے اور وہ ہے پرمننٹ. جی ہاں، یہ پرمننٹ کاسمیٹکس کا آفس ہے اور میں موجود ہوں پرمننٹ کاسمیٹکس کے سی ای او محترم جناب قیس رحمان صاحب کے ساتھ. میں ان کا شکر گزار بھی ہوں کہ انہوں نے ہمیں وقت دیا اور ہم ان سے پرمننٹ کاسمیٹکس کے حوالے سے پوچھیں گے، کچھ جانیں گے. کچھ سوالات ہیں میرے ذہن میں پرمننٹ کاسمیٹکس کے حوالے سے جو میں آج قیس رحمان صاحب سے ان کے آفس میں بیٹھ کر ہی پوچھوں گا، اور کیونکہ کاسمیٹکس ہر ایک کی ضرورت ہے، ہر ایک استعمال کرتا ہے. اور پرمننٹ کاسمیٹکس کہتا ہے کہ بھائی یہ وہ پروڈکٹ ہے جو آپ کو پرمننٹ بیوٹی دے گا. بالکل پرمننٹ بیوٹی کے لیے پرمننٹ کاسمیٹکس. سر تھینک یو سو مچ، شکریہ آپ نے وقت دیا. سوال سر میں کرنے لگا ہوں، سوال یہ ہے کہ آپ کا جو یہ شیمپو ہے، شیمپو سے شروعات کریں گے، پرمننٹ اینٹی ڈینڈرف شیمپو، یہ ڈینڈرف شیمپو جو ہے کس عمر کے لوگوں کے لیے ہے اور کتنے پرسنٹ آپ شیورٹی دے رہے ہیں کہ یہ ڈینڈرف کو ختم کرے گا؟
1: السلام علیکم تاثیر، سب سے پہلے آپ کا بہت شکریہ ہیڈ آفس وزٹ کرنے کا، اور ویلکم آن بورڈ بھی آپ کو کہتے ہیں. آپ اب آج سے یا تقریباً مہینہ ہو گیا ہوگا آپ آن بورڈ ہیں ہمارے ساتھ، آفیشیلی آپ ٹچ ہو گئے ہیں، ہماری فیملی کا حصہ بن گئے پرمننٹ کاسمیٹکس کا، تو آپ کو میں ویلکم بھی کروں گا اور انشاءاللہ آپ کو یہ اعتماد اور اطمینان ہوگا کہ جو ہم پروڈکشن کرتے ہیں یا جو ہماری پروڈکٹس ہیں اے ٹو زی جتنی بھی ہمارے پروڈکٹس ہیں وہ کوالیفائڈ فارماسسٹ بی ایس سی کیمسٹری بی ایس سی بایولوجی فارماسسٹ کی زیر نگرانی تیار ہوتی ہے. ہائی اسٹینڈرڈس کے مطابق، آئی ایس او اسٹینڈرڈس کے مطابق ہم تیار کرتے ہیں اپنے پروڈکٹ. کوالٹی کنٹرول ہوتی ہے ہماری پروڈکٹس کی، ہر کمرشل بیچ کی پہلے ٹیسٹنگ ہوتی ہے اور مینوفیکچرنگ ایک پروسیس ہوتا ہے اور کوالٹی کنٹرول کا ایک پروسیس ہوتا ہے، اسے گزر کے پھر ہماری کمرشل بیچ بنتی ہے. الحمد للہ پورے کے پی کے میں جتنے بھی کے پی کے کو اون کر رہے کاسمیٹکس کمپنیاں ان سب میں واحد پرماننٹ کاسمیٹکس ہے جو ہمارے پاس، جن کے پاس کاسمیٹکس مینوفیکچرنگ لائسنس ہے، آئی ایس او سرٹیفکیٹ ہے ہمارے پاس، حلال سرٹیفیکیشن ہے ہمارے ساتھ، جی ایم پی سرٹیفائڈ ہے ہماری کمپنی، اور منگاور اسوات میں ہماری پروڈکشن یونٹ ہے، فیکٹری ہماری منگاور میں ہے، اور کوالٹی پروڈکٹ پرووائڈ کر رہے ہیں. کاسمیٹکس کی انڈسٹری کو پورے پاکستان میں کے پی کے سائڈ سے ریپرزینٹ کر رہے ہیں، تو آپ کے آنے کا بھی شکریہ. آپ کو آپ کا ایکسپلوجر ہوگا یہاں پہ آ کے، آپ نے بہت سی چیزیں جو آپ فون پہ کرتے تھے اور وہ آپ ابھی بائی فیس آپ نے ساری چیزیں دیکھ لیے، آپ نے پرکھ لیے، آپ نے پروڈکٹس دیکھ لیے. مہینہ ہو گیا ہوگا انشاءاللہ آپ کو ہمارے ساتھ کام کرتے ہوئے، اور اس میں آپ کو ہماری پروڈکٹ کی جو ایفیکیسی ہے، جو ریزلٹ ہے، جو ہماری کوالٹی کنٹرول ہے، جو ہماری کسٹمر کی سیٹسفیکشن ہے، وہ سب آپ کو پتا چل چکا ہوگا انشاءاللہ، امید ہے. اور ہم اپنے جتنے بھی ہمارے کسٹمرز ہیں ان سب کا ہم شکر گزار بھی ہے کہ وہ ٹرسٹ کر رہے ہیں، لیکن ہم وعدہ بھی ان کے ساتھ کرتے ہیں کہ کبھی ان کی ٹرسٹ کو، یعنی کبھی بھی اس کو وہ نہیں کریں گے، ڈس اپوائنٹ اپنے کسٹمر کو نہیں کریں گے. شیمپو کے حوالے سے آپ نے پوچھا ہے تو ڈینڈرف ایکسپرٹ شیمپو ہے ہمارا، یعنی ڈینڈرف کا کمپلیٹلی وہ خاتمہ کرے گا، 100% ریزلٹ دے گا. آپ کو میں نے اس کی فارمولیشن بھی بتایا کہ کلیمبازول ہے کتنے پرسنٹ، سیلیسیلک کتنا پرسنٹ ہے، ٹری ٹری آئل کتنا ہے، اور جو وہ ہوتا ہے بیس ہوتا ہے شیمپو کا، تو وہ ہے جو، یعنی اگر میں آپ کو یہ بولوں کہ اکثر ایسی ملٹی نیشنل کمپنی ہے جو ہمارے شیمپو ہے نا، سیم یہی فارمولیشن وہ لوگ 100 ml 900 rupees کا بھیج رہے ہیں.
0: بالکل
1: ہمارا 200 ml 500 کا ہے. اور دوسرا میں یہ بولوں کہ یہ 3 سال کی عمر سے لے کے نا 93 سال اور 130 سال کی عمر تک کا بندہ میل فیمیل دونوں استعمال کر سکتے ہیں، ریزلٹ بہترین اس کو آئے گا. ڈینڈرف تو ہفتے میں 2 بار استعمال کرنا ہوتا ہے ہمارے شیمپو، اس سے زیادہ نہ کرے تو بہتر ہوگا،
0: یعنی ضرورت ہی نہیں ہوگی،
1: ضرورت ہی نہیں ہوگی. تو یہ ریگولر نہیں، ڈینڈرف ایکسپرٹ ہے فنگس کے لیے اور بہت سی ڈیزیز جو بالوں کے ہوتے ہیں، بہترین اس کا ریزلٹ ہے اس میں، اور بڑی بہترین طریقے سے ہم مینوفیکچرنگ کرتے ہیں. اور الحمدللہ دو آنورڈ 2011-2012 سے ہم کاسمیٹکس انڈسٹری میں، اور لوگوں کا ٹرسٹ دن بہ دن اللہ تعالیٰ ہمیں तरक्की दे रहे हैं, दिन ब दिन लोगों का ट्रस्ट बढ़ता जा रहा है और हमें भी काम करने में मजा आ रहा है क्योंकि हम क्वालिटी प्रोवाइड कर रहे हैं। एक चीज मैं खुद घर में इस्तेमाल करता हूं तासीर, तो अगर वो मैं आपको बोलूं कि आप इस्तेमाल करो तो मैं कॉन्फिडेंटली बोलूंगा, बोल्डली आपको बोलूंगा, मुझे पता है किसी का फॉर्मुलेशन का रिजल्ट का। यानी पीएसक्यूसी है कि जो ऑफिशियल है वो हर 3 महीने बाद उसके डायरेक्टर और असिस्टेंट डायरेक्टर अचानक विजिट करते हैं हमारी लेबोरेटरी, हमारी फैक्ट्री पे, और वहां पे वो बेच टेस्टिंग जो हमारा एक वो होता है वो प्रोसेस वो देखते हैं, चेक करते हैं और अचानक आते हैं तो हमारी क्वालिटी वो इंश्योर करते हैं। तो हम अल्हम्दुलिल्लाह बहुत अच्छे तरीके से और बेहतरीन तरीके से लोगों का भी रिस्पांस मिल रहा है और दिन ब दिन काम भी बढ़ता जा रहा है।
0: अच्छा सर, 2012 से एक सिलसिला शुरू है, आज 2026 है और वो भी जुलाई का महीना, कुछ महीनों के बाद 2026 भी खत्म हो जाएगा। इतने अरसे में परमानेंट कॉस्मेटिक्स चल रहे हैं, तो सर ये इतना एतमाद या इतना अरसा लॉन्ग टर्म कैसे चल रहा है? मतलब हम देखते हैं कि इतना कोई प्रोडक्ट जो है इस तरह आते हैं और चले जाते
1: हैं। इस बुनियादी वजह है ना, जब आपको एतमाद हो और आपका एक फ्यूचर प्लान हो और आपका एक गोल हो जो परमानेंट हो, तो आप उसके लिए ना जो एफर्ट करते हो वो आप लॉन्ग टर्म में आपकी सोच होती है, शॉर्ट टर्म में नहीं होती है। यानी अगर आप वो एक जिम्मेवारी है, ये एक प्रोडक्ट प्रोडक्शन या मैन्युफैक्चरिंग, ये बहुत बड़ा रिस्क भी होता है, बहुत बहुत बड़ी जिम्मेवारी भी होती है। और इंडस्ट्री में जो भी हो, जो इंडस्ट्री भी हो, उसमें आपका टिक जाना, आपका 10-15 साल 16 साल गुजार लेना, यह बजाते खुद बहुत बड़ा चैलेंज है। अगर हम क्वालिटी पे तवज्जो ना देते, हम मयार पे तवज्जो, कीमतों पे, पैकेजिंग पे, और हमें ये ना होता कि यार हमें आगे जाना है और अपना नाम बनाना है, अपने सूबे के लिए कुछ करना है, अपने लोगों के लिए, तो शायद हम ना टिकते। सिर्फ अगर अपनी खातिर हम करते ना तो ये काम कब का खत्म हो चुका होता, जिस तरह बहुत से लोगों का हो जाता है खत्म जल्दी। तो अगर हम टिके हुए हैं अल्हम्दुलिल्लाह, या हम इंडस्ट्री में सर्वाइव कर रहे हैं, हमारा नाम है और लोग ट्रस्ट कर रहे हैं और हम दिन ब दिन आगे जा रहे हैं, तो बुनियादी वजह यह है कि एक चीज जब मैं बनाता हूं ना तो मैं ये सोच के अब मैन्युफैक्चरिंग करते हैं कि ये मैं खुद इस्तेमाल करता हूं, अपने घर में इस्तेमाल करता हूं। जब एक चीज मैं खुद यूज करूं, अपने घर में यूज करूं, उसके मुताबिक मैं वो फार्मुलेशन, यानी अगर हम इंग्रेडिएंट्स परचेज करते हैं केमिकल, तो वो हम ऑथोराइज डिस्ट्रीब्यूटर से लेते हैं। अगर हम ए ग्रेड केमिकल परचेज ना करें और हम लोकल मार्केट से सस्ते वाले इंग्रेडिएंट्स और केमिकल्स ले, तो लाजमी बात है हमारी क्वालिटी नहीं रहेगी, लोगों का ट्रस्ट नहीं रहेगा और हम स्टे नहीं कर सकेंगे शेल्फ में। तो ये सारी चीजें हम देखते हैं। एक प्रोडक्ट हम अपने लिए बनाते हैं, लोगों के लिए नहीं बनाते। जब मैं अपने लिए एक चीज बनाऊंगा ना तो वो अच्छी चीज बनाऊंगा। तो लाजमी बात है जब आप यूज करोगे तो आप भी बोलोगे कि यार ये तो जबरदस्त इसका रिजल्ट है।
0: अच्छा सर, एक परफ्यूम मैंने वेबसाइट पे देखा, खायस्ता लाला,
1: जी हाँ,
0: वो सुनने में आ रहे हैं कस्टमर ये कह रहे हैं कि वो आउट ऑफ स्टॉक हो गए।
1: जी हाँ, वो इस वजह से कि बहुत ज्यादा उसका डिमांड था, तो फिलहाल तो आउट ऑफ स्टॉक है, करीब इंशाल्लाह रिस्टोर होगा
0: दोबारा। अच्छा सर, सोशल मीडिया पर परमानेंट कॉस्मेटिक्स लोग देख रहे हैं, तो बाहर के जाहिर सी बात है सोशल मीडिया एक बड़ी दुनिया है, लोग ख्वाहिश कर रहे हैं कि उन तक जो पाकिस्तान से बाहर हैं उन तक भी परमानेंट कॉस्मेटिक्स पहुंचे, तो उसका कोई प्लान है सर इन फ्यूचर?
1: इंशाल्लाह सऊदी अरब में अवेलेबिलिटी होगी।
0: अच्छा,
1: इन फ्यूचर इंशाल्लाह वहां पे अवेलेबल होंगी सारी हमारी प्रोडक्ट। लिस्टिंग हम कर रहे हैं वन बाय वन, तो शैम्पू से ही हम स्टार्ट कर रहे हैं वहां पे। अच्छा। इंशाल्लाह उसके बाद हम और भी हमारे जितने प्रोडक्ट है वो भी अवेलेबल होंगे और इंशाल्लाह बहुत से प्लान है फ्यूचर में।
0: माशाल्लाह, ये वो प्रोडक्ट है जो सिर्फ पाकिस्तान में नहीं बल्कि पाकिस्तान से बाहर भी मौजूद ख्वातीन हज़रात ये इस्तेमाल किया जाएगा और लोग इससे फायदा उठाएंगे। ये कहा जा सकता है कि परमानेंट कॉस्मेटिक्स जो है वो लोकल ब्रांड बिल्कुल नहीं है, ये एक इंटरनेशनल ब्रांड है। थैंक यू सो मच सर।
1: थैंक यू तासीर। थैंक यू।
2: बिफोर बाइंग एनी एंटी डैंड्रफ शैम्पू, वॉच दिस। ये आपको पता है सारे एंटी डैंड्रफ शैम्पू आपके बालों से 100% डैंड्रफ रिमूव नहीं करते, बिकॉज दे डोंट टारगेट मेलेसीजिया। कुछ टाइम पहले आई हैड अ मेजर डैंड्रफ प्रॉब्लम, मैं बहुत परेशान हो गई थी। देन आई स्टार्टेड यूजिंग परमानेंट एंटी डैंड्रफ शैम्पू। इसके 4 वॉशेस के साथ ही मेरे बालों से सारा डैंड्रफ खत्म हो गया था, मेरा स्कैल्प बिल्कुल क्लियर हो गया था। इट हैज सैलिसिलिक एसिड जो कि आपके मेलेसीजिया को टारगेट करता है, आपके स्कैल्प को नरिश करता है और आपके स्कैल्प से सारा डेड स्किन सेल्स को रिमूव कर देता है। सो अगर आप कोई 100% डैंड्रफ सॉल्यूशन ढूंढ रहे हैं तो ट्राई परमानेंट एंटी डैंड्रफ शैम्पू. से गुड बाय टू डैंड्रफ एंड हेलो टू हेल्थियर हेयर.
3: دانی د انسان خایست ورکوي. دانی ختم شي خو داغونه یې تر کلونو پاتې شي. که چېرې تاسو هم د مخ د پمپلز یعنی د دانو نه تنګ یو تاسو وایي چې یو وړخته ګرمي ده د مخ غوړوالی دی او په مخ باندې سرې سرې نری نری یا غټې یا وینې والا یا پیپ والا څه قسمه هم دانې وي او دغه دانې تاسو د مخ نه ختمول غواړئ ریموف کول غواړئ نن ځان لراوړی پرمننت انټی اکنی پلس کلیئر کریم کم چې د تایمول ٹی ٹری آئل سره تیاریږي. کم چې ساسو د مخ دانې د 15 شپو نواله د وو شپو په دوران کې مکمل ختمي او ساسو مخ صفا ښکلې او ښایسته جوړوي. پرمننت انټی اکنی کریم یعنی د دانو کریم دا په پاکستان کې په پښتونخوا کې په هر کاسمیټکس میډیکل جنرل سټور کې ملاویږي او د انلاین ډیلیوري لپاره www.permanent.com.pk باندې ویزټ وکړئ او انلاین آرډر کولی. که په 15 ورځو کې د خپل مخ تیر سره د سترګو لاندې تورې حلقي او د مخ داغونه ختمول غواړئ نو ځان لراوړئ پرمننت بیوټي کریم کم چې یو ارګینیک کریم دی. کم بچ د مخ تیر سره د سترګو لاندې تورې حلقي او په تیر وختونو کې د دانو چاپ داغونه پاتې شوي د مخ صفایي او د وایډنګ لپاره تاسو استعمالولی شئ پرمننت بیوټي کریم.

Masi wiche Afrin, Afrin, Afrin, Arifin, Arifin, Arifin from Domel, lots of love. Thank you so very, very, very much. Thank you so very much. The Makhori, Yo Dunya, Yo Nale, Yo Jahan Manuna. Program to the Ratak, program to the message, Kulu program, the Aurigulo, Matama, the Kaburu Bardash Kulu, Ha, the Makabur to So Wagum Negdi. Adora Mervani, Bula Kabarada, Che, Ha, Dora Mervani, the Makhori. Bill message, Ragala, Salam Alaikum. Bye, Tasungay. Bye, program Dor Zabardaste. All sisters, the Salam. I'm Myra Shirazi from Batagram. Thank you so very much, Myra Shirazi. Program to the message, Kavulu program to the Ratag. Yo Jahan Manan is Mahori, the Batagram na message Ragalade, Nodadora Gata Khabar, the Khabatu Batagram will accept message Niki. The Kal Maluki who message Niki, the message shock, the dear Niki. Varalta so message please, the Mahori, dear Aziata Shukriya. Ha? Ajibul message Ragalade, the message chocolate is the Kamzana Sui. Wiche Salam Nazir Bhaijan Sangai. Bhaim, I'm Manahil from Tank. Manahil message ki the tank na. Wiche bhai, aapke program ka bohat intizar kiya. Aap kahan the? Bhai, anaya aapki kya lagti hai? Aur Nazman bhai kyun gaya hai? Batagram. Acha is tarah hai na? के बस चीजें इस तरह होती है कि आपको मैं अब क्या बताऊं मेरी बहन इधर कुछ ऑफिशियल काम था दफ्तरी काम की वजह से वो इधर आया है कुछ काम जब है वो जब खत्म होगा दो तीन दिन में तो इंशाल्लाह वो वापस टांक पहुंच जाएगा सीधा सलामत ठीक है थैंक यू सो वेरी मच मना हिल मुंतमासिज की यो दुनिया यो जहान मनना यो नले मनना आप प्रोग्राम तो जरा तक प्रोग्राम तो द मैसेज कहूलू مہربانی تشکر و شکریہ حبیب المسیج اگلے السلام علیکم بھائی کیسے ہیں بھائی امی کیسی ہے سارا خان منگ تو میسیج کیوی جتا سنگے مورد سنگا نو امی نیم خدا زم خیمہ دا اللہ فضل دے رحم دے کرم دے او روز شپیری سبا کی گی مرک طرف تا سپر نزدی کی نور خیر دے امن دے سکن دے دیر زیادہ مننا دیر زیادہ شکریہ دیر زیادہ تشکر

मासी जी की खुशबू से नाराज है मेरी जिंदगी, खुशबू से नाराज है मेरी जिंदगी, मोहब्बत की मुख्ताज है मेरी जिंदगी। हंस लेता हूँ लोगों के हंसाने के लिए, वरना दर्द की किताब है मेरी जिंदगी। आई एम फौजिया खान फ्रॉम टांको के गम शेर दरा ले गए जमाखोर है। डेर मनना डेर शुक्रिया प्रोग्राम था द मैसेज कौल प्रोग्राम तरह मैसेज सलाम खादिम भाई संग है। डेर इंतजार न बाद में खुदाई अरमान पूरा को अवस्था आवाज में और दस्ता प्रोग्राम डेर पमीना और चर तवरक हुए द टैंक दो तमें सलाम आई महक फ्रॉम डबरा डबर इन मुंग मैसेज कर टांग के इलाका देखा द डबर इन मुंग मैसेज कर दे महक बहरहाल डेर मन जमा खोर बस कल कल मसरूफियात इंसान लोग रुक रुक शिखो जब ब्याम पर रिडार राजम चतन ना सा पबरा पैदा की गम खा ब्या पैदा शो में कामयाब बेम जुड़ूम बे जुंदुनो तजुर्बा में नवा भाई मैसेज अगले अस्सलाम वालेकुम भाई कैसे हो शो सुपर डुपर नाइस भाई बहुत खुश हो गई आपके आने से भाई सब कर टैंक लिसनर को सलाम आई एम फौजिया खान फ्रॉम टैंक ओके जी तशक्कुर शुक्रिया मेहरबानी और इनको टाइम रहा सर पर मुकम्मल तो बांधे खत्म दे वक्त में धूम्र निश्चय चिजुस्ता सुमेल मस्तिया उकल मोदा को दस्तूर दे ची शाहान जी मलंगानोला नो टाइम रहा सर पर मुकम्मल तो बांधे खत्म दे वक्त रल नूर इजाजत न रखे और इधन को औदा सिकार दे छे राजू का चिकल जो नी राजू का खबर माइंड कवे तासु में जमा पास खबर बांधे खपा की गए तासु में सही था मेहनत कवे टाइम छे कमरा गले तासु यकीन के पमल के डेरा घाटा महंगाई दा इंतहाई महंगाई रा रवान दा हालात दासी तरफ त रवान दी जे डेर सुया स्ट्रगल डेर मेहनत पे कवलो वाड़ी जान लबे लाइफ सेट कोलो दा पारा अमुंग ते डेर मेहनत जरूरत ते न कोशिश पे कवे कि मेहनत को और खुद माशुमान ला मुस्तकबिल ख और मुस्तकबिल उठा को मशवरे वर को यो सही से मत तरफ ते रवान को ठीक दा कदे कदे कमरातुन ते जुन दा डेर जात मसरूफ रे डेर जात तकार डेर जात स्ट्रगल जिंदगी रा रवान दा हालात दे हद तरी सार रापास पेट्रोल बला पैसो ग्रान कड़ी और चिकल बे अर्दानी नुबे सड़ो रूपये अर्दान की नु हाल टाका रवान देखा फिलहाल नो अल्लाह दे ससु पर जिंदगो की ससु पर जुन की तासुल सुकून दे की राहत इस तासु पर जुन की पैदा की दमा तासु तो दुआई तासु को माँ तो दुआ कवे दमा तासु द माइक तरमन दा रिश्ता दा द रेडियो रिश्ता दे जमा आवाज तासु तर समा तो पूरे दी माइक ते दी पैनल ते दी चैनल ने दर रसी او یقینو کا کفرس کا نیم چرت لاڑا ما بیا بچتا مڑو میما او تاسو چرت سوچ کوي چرت په ذهن کې یا په خیال کې بام راځم او دغه دنیا دا کله چې مونږ زو کنه ګور په سکول کې مونږ سره یو مرګری په کالج کې بلی په یونیورسيټي کې نورې په جا په یو کا اداره کې نور مرګری په بلی اداره کې نور مرګری مونږ چې سره مخ کیږو مونږ د ژوند نه خلک لري کې کې نور خلک وسره یو ځای کې دا د زندګۍ فلسفه ده د زندګۍ اصول دي دا زندګۍ داسې روانه ده سو شیرون بدرتا ہے موریدن کو سو شیرون سر بالا لے اجازت راکوے سندر داخرہ کے با اغا بگا پلیکو مغا باورے سو شیرون دیوی دی جون سہرا تمی دا مین باڈی ورا اوڑے دا جون سہرا تمی دا مین باڈی ورا اوڑے ما دا احساس دا گل پلا پکے لمبارا اوڑے اوزے دا مین زلو دا رزان بغیر نپائے ما ما کل کل دا جانان کلی تا شپرا اوڑے او د لیوانتوب د جنگ پس غره که من غختی ایمان ما دا سهر منزل زان سر نیزر اوڑی او دا غ سلی محفل دا محفل رنگ گوری او رویسا دا غ سلی دا محفل رنگ گوری او رویسا هم یه غزل را اوڑی هم یه قصیده را اوڑی او دا انتظار دا حل غرمو و خلی صابر دا خپل ارمان دا ونی سوری لدمر اوڑی او زما دا بطگرامو دا کرک زما د بټګرام او د کرک د غرونو د خایست لغمه هر سوداګر د کرش ماشین او فولادي سپینه اره راوړي چې چرته اوسه خا د باد بریالي اوسه شپم په خیر سحر مو روخانه د لله په امان.